0: छ। बेलायतले सन् 2023 को जूनदेखि पुरानो जनरलाइज्ड सिस्टम अफ रिफरेन्सेस सुविधालाई प्रतिस्थापन गर्दै डेभलपिङ कन्ट्रीज ट्रेडिङ स्मेक लागू गरेको छ, जस अनुसार नेपाल लगायत अल्प विकसित मुलुक न्यून र न्यून मध्यम आय भएका अन्य मुलुकहरू गरी जम्मा 65 देशलाई उत्पत्तिको प्रमाणपत्र सम्बन्धी सजिलो व्यवस्था गरी अधिकांश वस्तुलाई शून्य भन्सार दरमा बेलायती बजारमा प्रवेश दिने नीति लिइएको छ।
1: चार वर्ष को साथ चार वर्ष कई वारंटी स्थिति को विश्वास हर एक गोल हर एक उत्साह स्थिति टीवी ले बनाओ घर अथा खास वर्ल्ड कप 2026 को अवसर में सीजी टीवी ने लिया 3+3 वर्ष को वारंटी साथ ही 36,000 समय को कैश बैक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजी टीवी खेल संगे भरोसा संगे।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको संस्थापन पक्षसँग कुरा नमिलेपछि चाँडै नै नयाँ पार्टी बनाएर जाने तयारीमा लागेको संस्थापनेतर समूहले सर्वस्वीकार्य नेतृत्वको खोजीमा छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले कसको नेतृत्वमा जाने भन्ने टुंगो लगाउन नसक्दा नयाँ पार्टी निर्माण अभियान अनियोलमा परेको छ।
2: संघ प्रदेश सरकारबाट असार 2082 बाहिरिएको नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सरकारमा जाने दाउमा छ। कंग्रेस एमाले गठबन्धनमा खटपट आएपछि नेकपाले प्रदेश सरकारमा जान गृह कार्य शुरू गरेको हो। सुदूरपश्चिम कर्णाली लुम्बिनी बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपाले कंग्रेस र एमालेसँग समानान्तर संवाद थालेको छ।
1: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मिड्वे शासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। अब राजनीतिक सहमति जुट्न साथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ।
2: मुलुकभित्र रोजगारी सिर्जना र पूँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात आर्थिक वर्ष 2076-77 बाहेक अन्य सबै वर्षमा गत आर्थिक वर्षभन्दा बढ़ी विकास खर्च भएको छ। कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आर्थिक वर्षकै हाराहारीमा छ।
1: नयाँ आर्थिक वर्ष 2083-84 अवसरमा गरिमा विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इको सिस्टममा एकैसाथ 3 नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ।
2: कञ्चनपुरको बेलौरी नगरपालिकाले यहाँका 4 विद्यालय समायोजन गरेको छ। विद्यार्थी संख्या न्यून भएका विद्यालय समायोजन तथा केही तह मिलान गरिएको नगरपालिकाले जनाएको हो।
1: निर्माण व्यवसायहरूले सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार भएको बताएका छन्। संशोधनले वर्षौंदेखिको अत्याधिक न्यून दर लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सहयोग गर्ने उनीहरूको भनाई छ।
2: अब शेयर बजार। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार शुक्रबार बजार 79.74 अंक अर्थात 3.06% बढ़ेर 2677.54 अंकमा कायम भएको छ।

0: 앞으로 짠을 딱 해서 보너스 빵
1: 비싸서
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डी होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डी होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बनहम बेलायतका नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ। उहाँले गत महिना राजीनामा घोषणा गर्नुभएका प्रधानमन्त्री कियर स्टार्मरलाई प्रतिस्थापन गर्नुहुनेछ। सत्तारूढ़ लेबर पार्टीको नेताका रूपमा स्टार्मरका उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बनहम एक्लो उम्मेद्वार बन्नुभएको हो। बेलायती संसदीय परम्परा अनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ।
4: अब खेल खबर। विश्वकपमा 60 वर्षपछि अर्जेन्टिना स्पेन भेट्दैछन्। फुटबलमा सामान्यतया यस्तो हुन्न, तर विश्वकप 2026मा त्यस्तै भयो जस्तो कसैले प्रतियोगिता शुरू हुनु अगाडि नै पटक कथा लेखिसकेको थियो। नत्र विश्वका नम्बर एक र ब्री वरियताका टीम फाइनललाई भिड्ने थिएनन्। अझ कोपा अमेरिका च्याम्पियन र युरोपेली विजेता नै उपाधि भिडन्तमा ओर्लिने थिएनन्। अनि विश्व फुटबलकै सर्वकालीन महान खेलाड़ी लियोनल मेस्सी सामु एउटा अर्को जादुमय प्रदर्शनको अवसर जुट्ने थिएन। अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप 40 टीमबाट खुम्चेर दुई टीममा झरेको छ। सोमबार बिहान निर्णायक खेलका लागि न्यूयोर्क न्यूजर्सी रंगशालामा एकअर्का विरूद्ध खेल्दैछन् डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन। सेमी फाइनल आइपुग्दा लागिरहेको थियो। फ्रान्सले यसपल्ट उपाधि जित्न सबैभन्दा बढ़ी बलियो टीम
5: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
7: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
11: साहिनो समय सूचक।
1: अहिले बिहानको 6 बज्यो यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 3 गते आइतबार जुलाई 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको षष्ठी तिथि। देशका विभिन्न 10 सड़कमा सवारी साधन सञ्चालनमा पूर्ण र आंशिक रोक। बाटो खुलाउनका लागि 200 भन्दा बढी उपकरण तयारी अवस्थामा। आज साँझसम्मै उच्च सतर्कता अपनाउनु पर्ने।
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ताको तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
0: देशभर 72% क्षेत्रमा धान रोपाई। भर्खेर चैते धानको उत्पादन पनि बढ्दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारको चेतावनी।
1: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
0: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जोखिमयुक्त क्षेत्र रहेका विभिन्न राजमार्गहरूमा 10 सड़कमा प्रहरीले सवारी साधन सञ्चालनमा आंशिक र पूर्ण रूपमा रोक लगाएको प्रसंग।
1: नेपाल प्रहरीले बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न 10 सड़कमा आंशिक तथा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार काप्रेपलाञ्चोक सिन्धुली खुरकोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ। काभ्रे खुरकोट नेपाल थोक कटुञ्जे बेसी सिन्धुली चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन अर्को सूचना जारी नभएसम्मका लागि आवाजात रोक लगाइएको हो। तर बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने पूर्ण सवारी साधनहरू चल्ने छन्। मकवानपुर कान्ति लोकपथ वर्षाको कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ। असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवाजातमा रोक लगाइएको प्रहरीले जनाएको छ। ललितपुर कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। ललितपुर बागमती गाउँपालिका 3 भालुक खोला स्थित सड़क वर्षाको कारण कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। अर्घाखाँची सालझण्डी ढोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। धादिङ पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ। कोशी प्रदेशका विभिन्न सड़कमा पनि पूर्णदेखि आंशिक रूपमा रोक लगाइएकाले सावधानी अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आजसम्मै मुसलधारे पानी पर्ने पूर्वानुमान भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँच थर इलाम झापा शंखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनौ पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने।
3: न्यूनछापी रेखा नेपाल नदीका आसपास रहेको र न्यूनछापी प्रणाली पनि यो जुन बंगालको खाडी आसपासको क्षेत्रहरूबाट चाहिँ विस्तारै उत्तर पश्चिमतिर सर्दै गइरहेको र नेपाल नजिक आउने नै पानी पर्न सक्ने सम्भावना देखिन्छ। विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा र एक दुईसम्म अति भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ। आइतबार रातिसम्मको लागि विभिन्न भागहरूमा जुन कर्णाली सुदूरपश्चिमको क्षेत्रहरूको विशेष गरी पहाड़ी तराई क्षेत्रहरूमा अन्य जुन पूर्वी क्षेत्रहरूमा पनि यो केही ठाउँमा नै मध्यमसम्मको पानी पर्ने सम्भावना छ।
1: सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यसँग प्राधिकरणले छलफल समेत गरेको छ। भर्चुअल रूपमा भएको छलफलमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी समेत गराएका थिए। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध समेत गरिएको बताउनु भएको छ। विपद प्रतिकारका लागि राजमार्ग क्षेत्रमा कस्तो तयारी छ हामीले प्राधिकरणका प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीलाई सोधेका छौं।
4: राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तयारी अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेशन बनेको छ, सेतु एप्लिकेशन भनेर एसयुटीयू सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, पहिचान भइराख्नु।
1: मुख्य गरी वर्खाको समयमा यात्रा गर्दा जोखिम धेरै हुने भएकाले सकेसम्म यात्रा नगर्न विज्ञहरूले सुझाव दिएका छन्। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेले सीआईएमसँग भन्नुभयो,
5: यात्रा गर्दा सबै तयारी गर्दा गर्दै पनि कहिले कहीँ दुई तिन दिनै रोकिनुपर्ने हुन्छ, प्लान भन्दा बाहिरको विषय हुन्छ। त्यस कारणले त्यसको लागि चाहिने त्यहाँ बसेको अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना औषधि पानीका समेत व्यवस्था गरिहाल्यो भने भइभरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ। थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने त्यो जोखिम कहाँनिर छ नक्साङ्गल छ त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो। अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
6: जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्र बाहेक पहाड़ी र तराई क्षेत्रमा विभिन्न जिल्लाहरूमा छिटफुट मात्रामा अहिले पनि पानी परिरहेको छ र सबभन्दा धेरै कैलाली र कञ्चनपुरको सीमा क्षेत्र शान्तिपुर बेलौजी क्षेत्रमा पछिल्लो एक घण्टामा 34 मिलिमिटर पानी त्यहाँ परेको छ। त्यसै गरी अरू विभिन्न जिल्लामा पनि पानी परिरहेको मौसम विज्ञान विभागले जानकारी दिएको हो। पछिल्लो समयमा सेमरी क्षेत्रमा पनि पानी परेको छ अनि अरू विभिन्न जिल्लाहरूमा पनि पानी पर्ने क्रम चलिरहेकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
1: स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादकलाई सुदृढ़ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र मा हस्ताक्षर गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। आज नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना गरिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने समेत तयारी गरेको छ। समझदारी कानूनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने समेत अपेक्षा लिएको छ।
6: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै संचालनको अन्तिम चरणमा रहेको यो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने नीति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सबै निर्माण सम्पन्न भई उद्घाटन र संचालनको तयारी भएको बताउनुभयो। उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटनको तयारी पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन के कसरी गर्ने, को बाट उद्घाटन गराउने भन्ने बारेमा मन्त्रालय छलफलमा जुटेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाइ छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन संचालनमा आउन नसक्ने बताउँदै उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षणकाल संचालन अर्थात ट्रायल ओपनिङ पीरियड हुने जानकारी दिनुभयो। उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराउने गरी तयारी भइरहेको जानकारी दिनुभयो र त्यस क्षेत्रमा अहिले पूर्व तयारीका सबै कामहरू भइरहेको पनि बताउनु भयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बहुबाली भित्र्याउन पाएपछि किसानहरूमा खुशी।
7: चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ, मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपुर्म गरेर गर्छन्।
1: गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
12: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: हमारा दुख में तो सरकारी खेती करी पानी पी रहा अखन तो
11: खुला संसद सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो सांसद।
13: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद, सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो सांसद।
11: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँगका सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाएको छ। पूर्व सभापति देउबा समूहले गगन थापा नेतृत्वले सहमति र सहकारीमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको नेताहरूले बताएका छन्। कांग्रेस नेता मिङ विश्वकर्माले सीआईएमसँग भन्नुभयो,
15: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा विवाद सृष्टि गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अब अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ विकी स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षकारहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढाएको छ।
1: देउबा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूले बताएका छन्। देउबा समूहले छुट्टै पार्टी कार्यालय संचालनमा ल्याएर नेताहरूसँग दूरी ल्याउँदा नेताहरूमा दूरी बढ़ेको छ भने कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ भनी हामीले राजनैतिक विश्लेषक पुरञ्जन आचार्यलाई सोधेका छौं।
16: इतर समूहहरूलाई पनि के छ भन्दाखेरि कति लत्रेर जाने कति झुकेर जाने अब चाहिँ अब हिजो त हामीले हारि मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए अब उनी सायद विचार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बस्छ त हामी महिनौ दिनुभयो त्यसपछि चाहिँ बीच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब युवाहरूको आफ्नै स्पिरिट छ त्यहाँदेखि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
1: स्थानीय तह प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यो सँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित बनेको हो। यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जवराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन नसकेको हो। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारेमा प्रस्ट्याउँदै संक्रमणकालीन अवस्थामा निवर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो नरहेको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आएको उहाँको भनाइ छ। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति रहने निर्वाचन ऐनमा उल्लेख गरिएको छ। तर 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 जना पालिकाका प्रमुख तथा अध्यक्ष 4 जना उपाध्यक्ष तथा उपप्रमुख 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। रिक्त पद लामो समयसम्म पूर्ति नहुँदा सम्बन्धित वडाका नागरिक प्रत्यक्ष निर्वाचित नेतृत्वबाट वञ्चित भएका छन्। प्रमुख र अध्यक्ष पद रिक्त भएका पालिकामा उपप्रमुख र उपाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ।
17: मुलुकभर संचालित सबै विश्वविद्यालय र मातहतका क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको 10% कोटा पारदर्शी तरिकाबाट छात्रवृत्तिका रूपमा वितरण गर्नुपर्ने भएको छ। यो व्यवस्था आंगिक तथा सम्बन्ध प्राप्त सबै क्याम्पसले कार्यान्वयन गर्नुपर्नेछ। यसअघि पनि विश्वविद्यालयसँग सम्बन्धित कानूनमा यो व्यवस्था थियो तर वितरण प्रणाली पारदर्शी नभएको भन्दै विद्यार्थीबाट प्रशस्त गुनासोहरू आउने गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ती छात्रवृत्तिलाई विद्यालय तहकै शैलीमा परीक्षा सञ्चालन गरेर आवश्यकताका आधारमा मात्रै वितरण गर्न लागि हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनमा पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले सूचना प्रकाशित गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएका छन्। यो प्रक्रियाले छात्रवृत्ति वितरण प्रणालीलाई मजबूत बनाउने मन्त्रालयले अपेक्षा लिएको छ।
1: मध्य वर्खा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख भन्दा बढ़ी हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन मध्ये हालसम्म 9 लाख भन्दा बढ़ी क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको पनि कोइरालाले बताउनुभयो।
18: हालसम्म समग्र देशको सबै सातै प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
0: गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको पाइएको छ।

0: साझा खबरमा अब विदेशको प्रसंग। पश्चिम क्षेत्रमा विभिन्न प्रकारका द्वन्द्वका घटनाहरू बढ्दै गर्दा विदेशमा विभिन्न चिन्ता र चासोहरू पनि बढ्दै गएका छन्। संयुक्त राष्ट्रसंघले बाइबलीय साइट लेबनानी महल एन्टी लोबो माइग्रेशन मार्ग लगायतका युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी समेत गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांगठनिक सांस्कृतिक संगठन युनेस्कोका 196 सदस्य राष्ट्रले दक्षिण कोरियाको बुनासमा भेला हुँदा आगामी हप्ता शुक्रबारदेखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने समेत बताइएको छ। भारतमा पहिलो निजी क्षेत्रले निर्माण गरेको एउटा रकेटको सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र इराक र अमेरिका बीच 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको छ। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। तेल स्रोतमा धनी भए पनि इराक दशकौं लामो युद्ध र राजनैतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ। कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको समेत बताइएको छ। साझा खबरमा अब खेल खबर। फ्रान्सलाई हराउँदै इंल्याण्ड फिफा विश्वकप 2026 को तेस्रो बनेको छ। मियामी रंगशालामा आज बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंल्याण्ड तेस्रो बनेको हो। इंल्याण्डको जीतमा बुकाओ साकाले ह्याट्रिक पूरा गर्नुभयो। पहिलो हाफमा दुई गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंल्याण्डले त्यसपछि लगातार गोल गर्यो। 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंल्याण्डलाई दुई गोलको अग्रता दिलाउनु भएको थियो। सन् 1966 विश्वकपको उपाधि जितेको इंल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो। यसअघि सन् 2018 इंल्याण्ड चौथो भएको थियो। टोली पराजित भए पनि दुई गोल गरेको फ्रान्सका कप्तान एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनुभयो। उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई पछि पार्दा सर्वाधिक 22 गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनु भएको छ। विश्वकपको उपाधिका लागि आज मध्यराती दुई टोली अर्जेन्टिना र स्पेन भेट्नेछन्। उपाधिका दावेदार दुई टीम बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल मध्यराती 1:15 शुरू हुनेछ। र एससीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ। मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर दुई बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ।
1: बर्खेर हिउँदे धान बालीमा धेरै उत्पादनका लागि के कुरामा ध्यान दिने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छन्यो।

0: आपको एकमात्र डीटीएच के बाद डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब धान उत्पादनमा उत्साहित किसानको कुरा समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्या राख्न पाएनन् भने रोपाई पनि ढिला भयो अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिसकेको छ तर दाङको बंगलाचुली गाउँपालिका 8 का किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउनलाई भ्याइने भई छ
4: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन् बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री
5: अब के काटिसक्यो के अब कोही बाँकी छ अब वर्षे धान अब पानीको यसको छेको हेरेर गर्नुपर्छ त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे अब 25-30 मुरी हुन्छ वर्षे धान सार्न साह्रै गाह्रो हुन्छ
4: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर
6: सके चैते धान फेरि वर्षे चाहिँ रोप्ने सुरु हुँदैछ अलिकति केही थोरै स्याहारमा छ अब 2-4 दिनमा हामीले स्याहार धान स्याएर चैते धान स्याएर फेरि रोपेर नि ढुङ्छौँ भ्याउने तयारीमा छौँ
7: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन गाउँघर आफ्नो घर छोड्न पर्दैन
4: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन् चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन् अन्यत्र धान लगाउने समयमा यहाँका किसान

0: धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ अनि अहिले आमाहरू ठुले आमाहरू यता फुपू हुनुहुन्छ यहाँ बिउ काट्दै हुनुहुन्छ अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ नाचगान गाउने अनि रमाइलै हुन्छ।
1: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैती धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैती धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैती धानको खेती हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्ये पश्चिम दाङ।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: देशका विभिन्न 10 सड़कमा सवारी साधन संचालनमा पूर्ण र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने।
2: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ता तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
3: देशभर 72% क्षेत्रमा धान रोपाई बर्खे र चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी।
2: अमेरिकाद्वारा ईरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण। इराकसँग 48 बुँदे सम्झौता। भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण।
3: र विश्वकप फुटबलको 3rd स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित। भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल 3rd स्थानमा सीमित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले अबिन श्रेष्ठले कान्तिपुर दैनिकमा गजब छबा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रहरी प्रशासन जो विभिन्न प्रकारका अपराधका घटना भइसकेपछि घटनास्थलमा पुग्ने र अध्ययन अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्नुपर्ने हो। तर कतिपय स्थानमा भने प्रहरीले त्यहाँ रहेका पीड़ितहरूलाई नै अनावश्यक प्रश्न गरेर दुःख दिएका खबरहरू पनि सार्वजनिक हुने गरेका छन्। यहाँ एउटा कोठा जस्तो देखाइएको छ, त्यहाँ सामानहरू यत्रतत्र छरिएका छन् र एकजना महिला छन्। नजिकै एउटा प्रहरीको टोली त्यहाँ पुगेको छ। अगाडिपट्टि ठूलो भुँडी भएका व्यक्ति छन्, हातमा लट्ठी छ, पछाडिपट्टि राखेका छन् र दाहिने हात उठाएर केही प्रश्न सोधिराखेका छन्। तल यस्तो लेखिएको छ, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोलाएको त?
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क N-2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: Radio Sinus 89.8 MHz.

तपाईँहरूलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98-05-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कोरिन्टा चितवनबाट, रेडियो साइनो 99.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डार चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz सेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मोरङ्गावा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz सिन्धुलीगंज तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 3 गते र धनुसार ऋषि सन् 2026 जुलाई 19 तारिक, शक संवत्सर 1948, नेपाल सम्वत् 1146, दिल्लात्व रोद्र नामक संवत्सर, दक्षिणायन वर्ष ऋतु। आज आइतबार रहेको छ, आषाढ शुक्ल पक्ष तिथि रहेको छ, आज पञ्चमी तिथि रहेको छ, पञ्चमी तिथि रहेको छ बिहानको 7:40, यानि कि आजको पञ्चमी तिथि भनिरहेको छ 5:47 रहेको छ। नक्षत्रमा रहेको छ उत्तर फाल्गुनी नक्षत्र, योगमा रहेको छ परिघ, योग रहेको छ करणमा रहेको छ बारावाह, करण रहेको छ चन्द्रमा। आज कन्या राशिमा श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा, आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान सूर्योदय 5:21 भयो भने साँझ सूर्यास्त 6:58 हुनेछ र आजको दिन मनघडी 13:37 रहनेछ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको विशेष गरी समयको विषयमा जानकारी गराउँ। आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। र आजको कालबेलाको समय रहेको छ विशेष गरी दिउँसोको 12:10-13 विशेष गरी दिउँसोको 1:52-35 काल बेला रहेको छ भने आजको लागि विशेष गरी लाभ बेलाको समय रहेको छ बिहानको 8:44-59 विशेष गरी 10:27-31 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आजको शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 1:52-35 3:35-7 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा श्री सूर्य चाहिने कर्कट राशिमा, चन्द्रमा
कन्या राशिमा मंगल, वृष राशिमा बुध, मिथुन राशिमा बृहस्पति, कर्कट राशिमा शुक्र, सिंह राशिमा शनि, मीन राशिमा राहु, कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ, उत्तर फाल्गुनीको दोस्रो चरण नाम आउँछ टोबाट नाम आउँछ, अनि आज दिनाली नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषारी बारा राशि फाल्गु।

0: राशि।
1: मेष राशि हुनेहरूको लागि आजको दिन हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुन जानेछन्, तर परिस्थिति अनुसार चलाउन सक्दा दुःख पाइन्छ। विश्वास पात्रबाट धोका हुन सक्छ, अलिक सतर्क रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बाणीले पछि परिन्छ। योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पुर्याउन सक्छन्। समयमा रकम नजुट्नाले काम रोकिन सक्छ, अरूको फाइदाको लागि उपाय भइने सम्भावना पनि राशि मेषलाई आजको दिन विशेष लेखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन शुभचिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। शुभ समाचारले दिन उत्साह पूर्ण रहनेछ। पढ़ाईको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछ। लेखन कला पनि निरेखता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पहिले रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर पनि हुने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन रोकिएका घरेलु कामकाजमा बिस्तारै बन्दै जानेछन्। हतारको निर्णयले काम बिग्रिन सक्छ, दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बढ्न सक्छ, बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सजग र सफल रहनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुँदै जानेछन्। सोचेको काम पूरा नभए पनि आंशिक लाभ अवश्य मिल्ने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। प्रतिष्ठित नतिजा कमजोर रहला, प्रक्रिया नमिल्ने काम देखाउनु पर्ला। सहयोगीहरूले साथ दिन छाड्नेछन्। काम बिग्रने भएले मेहनत खबर अरूलाई सुम्पिनु पर्ने स्थिति आउन सक्छ, अलि सजग रहनुहोला। कृषि क्षेत्रमा बढी परिश्रम लगानी गर्नु पर्ला। व्यापार व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूको लागि आजको दिन व्यवहारले अरूलाई आकर्षण गर्ने बेला रहेको छ। मेहनतले राम्रो उपलब्धि दिलाउनेछन्। आमदानी बन्नुको साथै दिगो काममा प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निरेखता आउनेछ। कामको जिम्मेवारी बढ्दै जानेछन् भने बुद्धिको उपयोगले मनोज्ञ धन आर्जन हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। कुनै सभामा सहभागी बन्ने अवसर समेत जुट्न सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूको लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछ। विश्वका परिवारजनसँग भेटघाट हुने समय रहेको छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरेखाता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। विशेष गरी पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। व्यापार व्यवसाय मनका धन लाभ हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूको लागि आजको दिन आकस्मिक खर्चले अर्थ अभाव देख पर्न सक्छ। आफन्तजनबाट टाढिनु पर्ला। व्यापारमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तैपनि काममा सोझो जस्तो सफलता मिल्नेछ। व्यवसायको लगावले मध्यम र मनको धन लाभ हुन सक्छ। आलस्य त्यागेर मेहनत गर्नुपर्ने समय रहेको छ। प्रतिस्पर्धीहरूले सहयोगका हात फैलाउनेछन्। यात्राको साइत जोड्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूको लागि आजको दिन नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिन्छ। रोकियो काम बन्दै जानेछन् भने गरेका कामको राम्रो मूल्याङ्कन हुनेछ। नयाँ आयस्रोत फेला पर्दै जानेछन्। उठ्नु पर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। सटापटा र चल अचल धनको उपयोगबाट फाइदा उठाउन सकिन्छ। मेहनतले सफलता दिलाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
3: धनुराशि
1: हुनेहरूको लागि आजको दिन विगतका कमी कमजोरीले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफैले काम बिगार्न सक्छन्। स्वास्थ्यको लागि नजिक्नेहरूबाट अलि सजग रहनु पर्ला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ तर प्रतिफलका लागि समय पर्खनु पर्नेछ। कामको लगानी अरूका लागि खर्च गर्नुपर्ने हुन सक्छ। सामान्य आमदानी भने भइरहने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभाव बढ्दै जानेछन्। काम गरेर नामदाम इनाम कमाउने बेला रहेको छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। पेसा व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। मेहनत गर्दा दिगो काम थालनी हुने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन कामको चाप बढ्दै जानेछन् तर बन्दै गरेको काम स्थगित हुन सक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकेला। अपेक्षा लग्नेहरू दुःख दिलान्। वाद विवादले मन खिन्न तुल्याउन सक्छ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिर्नाले व्यापार व्यवसायमा समस्या पर्न सक्छ। समयमा गम्भीर नबन्दा दुःख पाइने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन प्रियजनसँग हुने भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। पेसा व्यापार व्यवसायमा मनगर लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। साथीभाइहरूमा साथमा रमणीय स्थानको यात्रा हुन सक्छ। परिस्थिति जुट्नाले नयाँ काम थाल्न पनि सकिने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विषयमा पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गरिदिनुहोस् 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोला। आफ्नो र आफन्तको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। र विशेष गरी हामी आज चाहिँ गोर्खा आउँदैछौ। भोलि 4 गतेदेखि तपाईँको चिनाहरू, ग्रह दशा र भाग्यको विषयमा विभिन्न प्रकारका जानकारीहरू हामी तपाईँलाई गराउनेछौ। गोर्खा बजारमा हामी कुन ठाउँमा बस्नेछौ, तपाईँको चिना, ग्रह दशा र भाग्य हेर्नको लागि गोर्खा बजारको कुन ठाउँमा तपाईँहरू आउनुपर्नेछ भन्ने कुराहरूमा भोलिको कार्यक्रममा तपाईँलाई जानकारी गराउनेछु। तपाईँले भोलि फोन गरेर पनि सोध्न सक्नुहुन्छ, कहाँनिर आउने भनेर पनि सोध्न सक्नुहुन्छ। भोलि 4 गते 5 गते हामी चिना हेर्नेछौँ। अनि त्यसपछि तपाईँहरू धेरैजना आउनुभयो, भ्याइएन भने 6 गते पनि हामी चिना हेर्नेछौँ। त्यसपछि हामी धादिङ जानेछौँ। धादिङको पुच्छा बजारमा हामी बस्नेछौँ। धादिङ पुच्छा बजारमा तपाईँले आएर भेट्न सक्नुहुन्छ। 7 गते 8 गते र 9 गते तपाईँले भेट्नुहोला है। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा धार्चेबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: सिंहबहादुर
0: गुरुङ, गोर्खा धार्चेबाट है।
1: हजुर।
0: अनि हामी पनि गोर्खा आउने भनेको गोर्खा बजारमा। कति टाढा पर्छ तपाईँको घर गोर्खा बजारबाट?
1: 4-5 घण्टा
0: लाग्छ है।
1: हजुर।
0: तपाईँलाई मेसो मिल्यो भने आउनु होला है। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
1: मेरो भन्जा।
0: जन्ममिति भन्नुहोस् त, भान्जाको कति हो?
1: 2070 साल
0: असार महिनाको 25 गते समय भन्नु
1: 3:04 बजे।
0: तपाईँलाई मेसो मिल्यो भने आउनु होला है। अनि कसको विषयमा हेर्नुहुन्छ?

0: बाह्र बजे एक मिनट
1: दिउँसो बाह्र बजेर कति मिनट भन्नुभयो?
0: एक मिनट
1: बाह्र बजेर एक मिनटमा हो
0: हजुर
1: दिउँसोको बाह्र बजेर एक मिनटमा जानु भएको है
0: हजुर
1: जन्म जिल्ला कुन जिल्ला पर्छ
0: गोर्खामै
1: गोर्खामै हो ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2070 साल असार शुक्ल पक्षको मंगलबार परेवा तिथिमा जन्म कर्कटासी तिसिया नक्षत्रको प्रथम चरण नाम आउँदो रहेछ हुबाट नाम आएको छ हुम बहादुर भन्ने नाम आउँछ मध्यनाडी देवगण परेको छ है मध्यनाडी देवगण परेको छ घातकमा परेको छ तिथि द्वितीय सप्तमी द्वादशी बुधबार घातक नम्बरमा सात नम्बर राशिमा वृष राशि घातक छ बाबुको कालो सर्पयोग भन्ने ग्रह परेको छ बाबुलाई कालो सर्पयोग परेको छ राति सपनामा झस्किने ओर्ने गर्छन् होइन यो कालो सर्पयोग परेको भएर त्यस्तो भएको हो अब कालो सर्पयोगको लागि अब आउने नाग पञ्चमीको बेलामा नागको पूजाहरू गराइनु नाग देवताको पूजाहरू गराइदिनु भयो भने राम्रो हुन्छ पढाइ लेखाइमा अलिक कमजोर कमजोर देखाउँछ बाबुलाई अलिक छिटो छिटो रिसाउने पनि बानीहरू हुन्छ होइन अहिले ग्रह बाबुको उल्का र अर्को ग्रह शनि भन्ने ग्रह चलेको छ बाबुलाई चाहिँ अब आउने माघ फागुनबाट शनि सकिएर बुध चल्छ ग्रह शान्ति गर्नुभएको रहेनछ ग्रह शान्ति चाहिँ गर्नुपर्छ है नभए यसले बिगार्छ स्वास्थ्य बिगार्छ बिरामी हुने ग्रहहरू पर्छ त्यो भएर ग्रह शान्तिहरू गराउनुपर्छ अरू त्यस्तो नराम्रो छैन विदेश यात्राहरू राम्रो सरकारी जागिरहरू पनि राम्रो नाग दोष कालो सर्पयोगले गर्दाखेरि रोकावटहरू चाहिँ आउँछ यसमा चाहिँ विशेष ख्याल गर्नु पर्छ है अरू के छ समस्या जिज्ञासा के छ भन्नुहोस् त
0: पढाइको लागि
1: पढाइको लागि त राम्रो छैन भने त मैले
0: खालि राम्रो छैन है
1: राम्रो छैन राम्रो छ त पढाइमा त त्यो मन पनि छैन पढाइमा अलिक जिद्दी जिद्दी गर्ने घमण्डी घमण्डी गर्ने जित्न खोज्ने झगडा गर्न खोज्ने हो त्यस्तो खालको ग्रहहरू परेको छ क्या बाबुको हो त्यो भएर यो समस्या भएको हो अरू केही पनि गर्नु पर्दैन बाबुलाई दशाको शान्ति स्वस्थहरू राम्रो तरिकाले गराइदिनु कालो सर्पयोगको पूजाहरू गराइदिनु कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग यो रत्न कवच धारण गराइदिनु राम्रो हुन्छ समस्याहरू आउँदैन चिन्ता गर्नु पर्दैन ठिकै छ ग्रहहरू है गर्ने बेला भएको छैन अहिले किन हातिनु भएको भविष्यमा विवाह बारीको लागि त्यस्तो नराम्रो छैन ठिकै छ राम्रो छ ग्रहहरू चिन्ता नगर्नुहोस् ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ एकचोटि ग्रह शान्ति चाहिँ राम्रो तरिकाले ग्रहको पूजाहरू गराउनु बाबुलाई भान्जा बाबुलाई अनि भन्नुहोस् ग्रह शान्तिहरू गर्नुपर्छ अनि पढाइमा अलिक धेरै ध्यान दिनुपर्छ भन्नुहोस् अनि त्यसपछि ग्रह शान्ति गराइदिनु भयो भने फेरि धेरै कुरामा राम्रो हुन्छ सहज हुन्छ सजिलो हुन्छ पढ्न पनि मन लाग्छ रिसाउन मन लाग्दैन ज्ञानी हुन मन लाग्छ होइन अब अहिलेसम्म एकचोटि पनि ग्रह शान्ति गरेको छैन क्या भान्जाको हो कि होइन हो त्यही भएर समस्या भएको एकचोटि पनि जन्मिएको अब 13-14 वर्ष हुन आँटिसक्यो अहिलेसम्म एकचोटि पनि ग्रह शान्ति गरेको छैन बाबुको त्यही भएर यो समस्या भइराखेको छ क्या ग्रह शान्तिहरू चाहिँ गराइदिनुहोस् ग्रह शान्ति गराएपछि राम्रो हुन्छ चिन्ता नगर्नु है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो हामी पनि आज गोर्खा आउँदैछौँ तपाईँहरूले हामीलाई भोलिदेखि भेट्नु होला है आएर 4 गतेदेखि भेट्नु होला आज 3 गते हो साउनको अनि हामी 4 गतेदेखि हामी तपाईँको चिन्ह हेर्नेछौँ आज हामी गोर्खा आउँदैछौँ अनि आज हामी आउँछौँ अनि भोलि कार्यक्रम सकिन्छ 8 बजे हाम्रो 8 बजे कार्यक्रम सकिएपछि तपाईँले 9 बजेदेखि तपाईँले भेट्न सक्नुहुन्छ मजाले भेट्नुहोस् ग्रह दशा भाग्यको विषयमा भूत वर्तमान भविष्यको विषयमा तपाईँहरू आउनुहोला अनि मजाले तपाईँले भेटघाट पनि गर्न सक्नुहुन्छ कहाँनिर आएर बस्ने कुन ठाउँ आउने भन्ने चाहिँ भोलि चाहिँ कार्यक्रममा भन्छु है म सुन्नु है तपाईँहरूले चाहिँ कोही मित्र अर्को मित्र कोही आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई पनि स्वागत गर्छु म कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते राधे राधे कहाँबाट को बोल्दै हुनुहुन्छ बिना मगर उदयपुरको कुन ठाउँबाट भन्नुभयो
2: बाउन्डरबाट
1: ए उदयपुरको बाउन्डरबाट बिनाजीले अस्ति

0: पनि फोन गर्नु भएको थियो होइन?
1: हजुर।
0: अनि अस्ति नै कसको बारेमा हेराउनु भएको थियो? आज कसको बारेमा हेराउनुहुन्छ त?
1: आज म श्रीमानको बारेमा हेर्न चाहन्छु बिदुवा।
0: श्रीमानको बारेमा हो? तपाईँको माइती घर कहाँ हो त? काली खोला भनेको चुवाडे नजिकको काली खोला? ए हो, मलाई थाहा छ नि त त्यो त्यताको बारेमा थाहा छ। बाहुन टार भन्दा अलि माथि कुर्कुन टार होइन? कुर्कुन टार भन्दा उता माथि थाक्ले, थाक्ले भन्दा यतापट्टि वारीपट्टि तपाईँको तावा खोलाको वारीपट्टि फेरि तपाईँको चाहिँ अर्को एउटा एकजना एउटा ठाउँ मन्दिर छ नि त्यहाँ केउरुनी मन्दिर थाहा छ? ए अनि कुर्कुन डार भन्ने थाहा छैन तपाईँले? अनि केउरुनी भन्ने थाहा छ कि थाहा छैन? हो, केउरुनीको मन्दिर छ नि त्यहाँ, हो कि होइन? म गएको छु त मन्दिरमा। अनि केउरुनी भन्दा माथि गढी, तपाईँको गढी गाउँपालिका पर्छ कि के पर्छ? हो त नि, गढी गाउँपालिका होइन? हो त नि, ल ठिक छ। भन्नु त श्रीमानको जन्ममिति कति हो?
1: 2052
0: पुष महिनाको 3 गते
1: सोमबार।
0: हजुर, समय भन्नु।
1: समय बेलुकाको 7:30 बजे भन्नुभएको थियो मम्मी बिहानै।
0: बेलुकाको 7:30 बजे भन्नुभएको थियो। जन्म उदयपुरमै भएको हो?
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2052 साल पौष कृष्ण पक्षको सोमबार द्वादशी तिथिमा जन्म, तुला राशि, स्वातिको तेस्रो चरण नाम आउँदो रहेछ रोशन भन्ने नाम आउँदो रहेछ है? हजुर, रोशन भन्ने नाम आउँछ। राशि तुला राशि पर्छ है? अन्तनाडी देवगण परेको छ बाबुलाई, तपाईँको श्रीमानलाई। घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी, बिहिबार घातक, शतभिषा नक्षत्र घातक, नम्बरमा 6 नम्बर, राशिमा चाहिँ मिथुन राशि भन्ने राशि चाहिँ घातक भनेर लेखिया छ। तपाईँको श्रीमानको ग्रह दशाहरू त्यति धेरै राम्रो देखिएन, जे जे काम गर्न खोज्यो त्यही त्यही काममा रोकावट आउने, बाधा आउने गर्दो रहेछ। तपाईँको श्रीमानको फेरि माघी विवाह भन्दा प्रेम विवाह हुने ग्रह परेको छ। तपाईँको प्रेम विवाह भएको हो? हजुर, प्रेम विवाह हुने ग्रह परेको रहेछ। अलिक छिटो छिटो रिसाउनु हुँदो रहेछ तपाईँको श्रीमान, होइन? हजुर, अलिक छिटो छिटो रिसाउनुहुन्छ, मनको सफा छ, तपाईँलाई माया गर्नुहुन्छ, कसै कसैको बानी रिसाउने बानी हुन्छ, अलग कुरा हो। शत्रु धेरै लाग्छन्, कुरा काट्ने मान्छे धेरै हुन्छन्, तपाईँलाई पर्दाखेरि सहयोग कसैले गर्दैनन्, त्यो भएर आफू चाहिँ अलिकति बलियो भएर बस्नु होला। धन पैसा खर्च धेरै नगर्नुहोस्, अलिक धेरै खर्चालु हुनुहुन्छ तपाईँहरू, पैसाहरू धेरै खर्च नगर्नु। अहिले ग्रह तपाईँलाई, तपाईँको श्रीमानलाई शनि र सङ्कटा भन्ने ग्रह चलेको छ। हजुर, शनि सङ्कटा भन्ने ग्रह चलेको छ। विदेशतिर जानुहुन्छ भने विदेशतिर राम्रै हुन्छ, नराम्रो हुँदैन, तर नाग देवताको पूजा गर्नुपर्छ। अब आउने नाग पञ्चमीको बेलामा नागको पूजा गर्नु राम्रो हुन्छ, समस्या आउँदैन है। अनि यस्तो छ, रङ त सेतो कलर थाप्छ, अनि त्यसपछि पूर्व दिशा उहाँको लागि राम्रो हुन्छ है।
1: अनि बाबा मम्मीको सम्बन्ध कस्तो छ?
0: माता पितासँगको सम्बन्ध ठिकै छ, दाजुभाइसँग चाहिँ ग्रह मिल्दैन, दाजुभाइ नफाप्ने ग्रह परेको छ। अब अलि मेहनत गर्नु पर्यो, शनि सङ्कटा भन्ने ग्रह चलेको छ, अलि मेहनत गर्नु पर्यो, दुःख गर्नु पर्यो। के काम गर्नुहुन्छ श्रीमानले? ठिक छ, गाडी चलाउनको लागि फापेको छ, फलाम सम्बन्धी काम, ड्राइभर सम्बन्धी काम फाप्छ, उहाँलाई राम्रै छ, कमाई पनि राम्रै छ, तर पैसा चाहिँ अलिक धेरै खर्च गर्नुहुँदो रहेछ क्या तपाईँहरूले, होइन?
1: हजुर, खर्च भइरहेको नै हुन्छ नि, खर्च नगरौँ भन्छ।
0: हजुर, खर्च गर्नु भएन नि, बचाउनु पर्यो क्या पैसा। 1,000 कमाउनु भयो भने, दिनको 1,000 कमाउनु भयो भने 100 रुपियाँ खर्च गर्ने, अनि त्यसपछि 900 रुपियाँ चाहिँ बचत गर्नु पर्यो है। छोरा छोरीसँगको सम्बन्ध राम्रै छ, त्यस्तो नराम्रो छैन। के कुरामा खर्च गर्नुहुन्छ पैसाहरू? तपाईँले खानेकुराहरू त किन्नु पर्दैन होला, त्यसको लागि चाहिँ शनि सङ्कटा भन्ने ग्रह चलेको भएर दशा लागेको हो है। शनि सङ्कटाको शान्तिहरू गरेपछि चाहिँ राम्रो हुन्छ, समस्याहरू आउँदैन, चिन्ता नगर्नु। शनि सङ्कटाको दशाको शान्ति स्वस्ति गराउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। दिदी बहिनीसँग सम्बन्ध राम्रो हुन्छ, दाजुभाइसँग चाहिँ अलि दाजुभाइ नफाप्ने ग्रह परेको छ क्या। हस् हस्, अलिक पैसा बचत गर्नुहोस् है। हुन्छ हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, उदयपुरको बाहुनटार भन्ने ठाउँबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। बाहुनटार भन्दा अलिकति तलपट्टि फेरि कटारी पर्छ, कटारी भनेको एकदम पुरानो बजार हो, बुझ्नुभयो नि। जस्तै यहाँ बुटौलको बुटौल बजार, बुटौली बजार भन्थ्यो नि पहिला पहिला होइन, हो त्यस्तै बजार हो, पुरानो बजार हो कटारीको चाहिँ। बजार त धेरै ठुलो त छैन, तर पनि धेरै पुरानो बजार हो कटारी भन्ने चाहिँ। उदयपुर जिल्लामा पर्छ यो कटारी चाहिँ। अनि कटारीबाट यता फेरि तपाईँको सिन्धुली जिल्ला पर्दछ, सिन्धुली र उदयपुरको सिमाना हो क्या त्यो चाहिँ। अनि सिन्धुलीमा पनि तपाईँले हाम्रो कार्यक्रम ज्योतिषबाट सुन्न सक्नुहुन्छ, सिन्धुलीमा पनि हाम्रो रेडियो बज्छ चाहिँ तपाईँको। सिन्धुलीमा पनि तपाईँले चाहिँ सिन्धुलीबाट पनि रेडियोहरू सुनिरहनु भएको छ, र उदयपुरबाट पनि तपाईँले सुनिराख्नु भएको छ, विभिन्न नेपालका विभिन्न जिल्लाहरूबाट सुनिराख्नु भएको छ। कार्यक्रम ज्योतिष वास्तु एकदम मन पराइदिनु भएको छ तपाईँहरूले है, अनि तपाईँलाई पनि फाइदा पनि भएको छ क्या। फेरि रेडियो सुनेपछि फाइदा हुन्छ, के फाइदा भएको छ भन्दा घरै बसेपछि ग्रह दशा भाग्य हेर्न पाइन्छ, ग्रहमा जे छ त्यसैको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ होइन। त्यही भएर छोराको बारेमा सोध्नुहोस्, छोरीको बारेमा सोध्नुहोस्, आफ्नो बारेमा सोध्नुहोस्, आफ्नो मान्छेको बारेमा सोध्नुहोस्, माता पिताको बारेमा सोध्नुहोस्, दाजुभाइको बारेमा सोध्नुहोस् होइन। एकपटक फोन गर्दाखेरि चाहिँ एकजनाको चाहिँ हेर्न पाइन्छ। यसमा समय यदि थोरै धेरै समय भन्ने कुरा चाहिँ हुँदैन, जति पनि तपाईँले समय लिन पाउनुहुन्छ है। त्यो भएर तपाईँले मजाले सोध्ने गर्नुहोस्, राम्रो हुन्छ। हामी गोर्खा आउँदैछौँ है आज, अनि भोलिदेखि तपाईँको चिना हेर्ने हो, गोर्खा बजारमा आउनु होला तपाईँहरू सबैजना आउनु होला भन्न पनि चाहे मैले। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: हेलो हजुर, नमस्ते गुरु।
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ।
2: धादिङ मैदीबाट श्रीकृष्ण सामरी।
0: श्रीकृष्ण सामरी,
2: हजुर, धादिङ मैदीबाट।
0: धादिङ भने हामी आउँदैछौँ धादिङ पनि होइन, सुन्नु भएको छ।
2: सात गते आउँदै हुनुहुन्छ?
0: हजुर, 7 गते हामी आउँदैछौँ, आउनु होला नि, यसो गफसप गरौँ न एकछिन है।
2: हजुर, भइहाल्छ नि।
0: अनि कसको बारेमा हेर्नुहुन्छ त आज?
2: मेरै बारेमा।
0: तपाईँको बारेमा जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2061 साल।
0: 2061
2: 11 महिना 2 गते बेलुकीको 5:30 बजे भन्नुभएको थियो।
0: बेलुकीको 5:30 बजे हो।
2: हजुर,
0: 2061 साल अनि फागुनको 2 गते आइतबार 5:30 बजे बेलुकीको भन्नुभएको छ तपाईँको बारेमा। जन्म जिल्ला कुन जिल्ला पर्छ? धादिङमै हो।
2: मम्मीले बुधबार पर्छ भन्दा बुधबार पर्दैन गुरु?
0: बुधबार पर्दैन त बाबु। के राशि हो?
2: मेरो मेन राशि चित्रबहादुर।
0: त्यही त बुधबार पर्दैन, तपाईँको जन्मबार आइतबार हो, मम्मीले बिर्सिनु भयो होला।
2: श्री पञ्चमी दिन पर्छ पर्दैन?
0: श्री पञ्चमीको दिनै पर्छ।
2: हजुर, श्री पञ्चमी दिन भन्नुभएको,
0: श्री पञ्चमीको दिन पर्छ, आइतबार परेको छ होइन। माघ महिनाको शुक्ल पक्षको पञ्चमीलाई श्री पञ्चमी यानि कि सरस्वती पूजा भनिन्छ है। तपाईँको राशि मीन राशि हो, नाम आउँछ चित्रबहादुर, अथवा टीबाट जे नाम राखे पनि पाइयो। अन्तिनाली देवगण परेको छ होइन। अब घातकमा परेको छ तिथिहरू चाहिँ पञ्चमी, दशमी, पूर्णिमा, शुक्रबार घातक, अश्लेषा भन्ने नक्षत्र घातक, नम्बरमा 5 नम्बर राशिमा चाहिँ मीन राशि भन्ने घातक छ है। कुण्डली तपाईँको राम्रो छ, ग्रह नराम्रो छैन, एकदम राम्रो छ, स्पेसल छ, नराम्रो छैन, विदेश यात्रा पनि त्यत्तिकै राम्रो, पढाइहरू पनि त्यत्तिकै राम्रो, तर पढाइ चाहिँ बिचमा छुट्ने ग्रह पढाइ छ क्या, फेरि पढाइमा मन जाँदैन बाबुको, पढाइ छोड्नु हुँदैन थियो, तपाईँले अब के गर्ने विचार छ त बाबु?
2: विदेश यात्राहरू कस्तो के छ यता?
0: विदेश यात्रा राम्रो छ, एप्लाई गर्नु भएको छैन?
2: एप्लाई एउटा कन्ट्री चाहिँ गएर आएको छ, त्यहाँ राम्रो नभए फर्किनु पर्यो, अनि त्यही भएर अरू कन्ट्री जाँदा के छ भनेर
0: विदेश यात्रा बाबुको लागि राम्रो छ, चिन्ता गर्नु पर्दैन।
2: हजुर, त्यो अहिले अप्लाईहरू गर्यो भने चाहिँ भिजा लाग्ने चान्स हुन्छ, बरु
0: भिजा लाग्ने चान्स हुन्छ, राम्रो छ। तर पिङ्गला पिङ्गला भन्ने ग्रह छ, यो पिङ्गला भन्ने ग्रहको शान्ति चाहिँ गराउनु, पिङ्गलाको शान्ति गराएर अनि गर्नु, त्यस्तो चिन्ता नगर्नुहोस्, ठिक छ, ग्रह राम्रो छ।
2: अनि भविष्यमा यताउता हुन्छ नि आफ्नो भविष्य,
0: भविष्य राम्रै छ बाबुको, धेरै दुःख पाउने ग्रह छैन बाबु, चिन्ता नगर्नुहोस्। यतिको ग्रह भएको मान्छेले केही न केही गरिन्छ,
2: होइन,
0: अलिकति रिसाउने बानी छ बाबुको, त्यो नराम्रो हो, नभए अरू सबै थोक राम्रो छ, विवाह बारीदेखि लिएर हरेक कुरा राम्रो, प्रेम चाहिँ असफल हुने ग्रह छ बाबुको, अरू सब कुरा ठिक छ बाबु, चिन्ता नगर्नु। विदेशको लागि चाहिँ एउटा कवच पाउँछ हामीसँग, त्यो कवच म लिएर आउँला, बरु तपाईँको त्यो धारदेखि लिएर आउँछु, तपाईँ फोन गरेर आउनु, त्यो एउटा बाँध्नुहोस्, तपाईँलाई त्यसै विदेशमा सपोर्ट गर्छ, विदेश नभएर अरू अरू कुरा पनि सपोर्ट गरिदिन्छ त्यसले, होइन, तपाईँले त्यो धारण गर्नु, त्यसो चिन्ता नगर्नु, ग्रहहरू ठिक छ, तपाईँको राम्रो छ, ग्रह दशा राम्रो छ, भाग्य राम्रो छ, उन्नति राम्रो, प्रगति राम्रो, हरेक कुराहरू तपाईँलाई, त्यस्तो नराम्रो ग्रहहरू छैन क्या, ठिकै छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेर्नको लागि धादिङबाट फोन गर्नुभएको थियो। हामी पहिला चाहिँ गोर्खा जाने, चार गते पाँच गते चिना हेर्ने, अनि धेरैजना आउनुभयो भने छ गते पनि चिना हेर्ने, अनि त्यसपछि हामी सात गते आठ गते नौ गते, तपाईँको सात गते र आठ गते नौ गते चाहिँ हामी गोर्खातिरबाट धादिङतिर जाने भन्ने कुरा छ, तपाईँहरू त्यो हिसाबले आउनुहोला, फोन गर्नुहोला है, बेला बेलामा फोन गर्नुहोस्, कहाँ छौँ के छौँ, रेडियोबाट पनि तपाईँले सुन्नुहोस् रेडियोमा कार्यक्रम, त्यहाँबाट पनि तपाईँले थाहा पाइहाल्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते।
3: नमस्ते गुरु।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा जिल्लाबाट कल्पना खड्काजी। रोल्पा जिल्ला कुन ठाउँबाट फोन गर्नु भएको?
3: त्रिवेणी गाउँपालिका दुईबाट हो।
0: त्रिवेणी गाउँपालिका दुईबाट हो, अनि कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले?
3: दैनिक सुन्छु गुरु, फोन हान्छु, फोन लाग्दैन।
0: आज त लागेको छ है,
3: बल्ल बल्ल आज लाग्यो गुरु।
0: हजुर, अनि योभन्दा पहिला पनि अरू कसैको बारेमा हेराउनु भएको थियो तपाईँले? कसको बारेमा हेराउनुहुन्छ त पहिलो पटकमा?
3: म मेरो छोराको बारेमा हेराउन चाहन्छु गुरु।
0: ल, छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
3: जन्ममिति 2075 साल,
0: 2075
3: दसको महिना दुई गते,
0: दसको महिना दुई गते
3: बुधबार,
0: हजुर,
3: बिहानको 9:45 हो सर।
0: बिहानको 9:45 हो,
3: हजुर,
0: बिहानको 9:45 जन्म, जन्म जिल्ला चाहिँ है। ल, सुन्नुहोस् है, त छोराको बारेमा भन्छु है। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2075 साल पुष शुक्ल पक्षको बुधबार दशमी तिथिमा जन्म, मेष राशि, भरणीको चौथो चरण, नाम आउँदो रहेछ बाबुको लोबाट नाम आउँदो रहेछ लोकनाथ, लोकबहादुर, यस्तो नाम आउँदो रहेछ। मध्यनारी नरगण परेको छ बाबुको, घातकमा परेको छ, तिथि घातक छ, प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, नम्बरमा एक नम्बर, राशिमा मेष भन्ने राशि घातक छ है। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, त्यस्तो चिन्ता गर्नुपर्ने कुण्डली छैन, अलिकति टाउकोमा आँखामा दाँतहरूमा समस्या हुन्छ, सूर्य बिग्रिएको छ, अलिकति पितृदोष पितृदोष खालको पनि परेको देखाउँछ। आइतबारको दिन नुन नखाने, चोखो खाने, लसुन प्याज माछा मासुहरू आइतबारको दिन नखाने बाबुको लागि चाहिँ राम्रो हुन्छ। विदेश यात्राहरू पछि भविष्य राम्रो, पढाइमा पनि राम्रो हो, अलि अल्छी गर्छन्, पढाइमा कमजोर देखिन्छ है, पढाइ नराम्रो भन्न त मिल्दैन, तर अलिकति पढाइ अलिकति कमजोर चाहिँ देखियो, यसको लागि चाहिँ पढाइको लागि अलि मिहिनेत पनि गर्नु पर्यो बाबुले। अहिले ग्रह बाबुलाई चलिराखेको छ, यहाँबाट हेर्दा उल्का र अर्को शुक्र भन्ने ग्रह चलेको छ, 11 वर्ष पुरा भएर 12 वर्ष लाग्ने बेलामा ख्याल गर्नुहोला, त्यो बेलामा चोटपटक लाग्न सक्छ, हात खुट्टामा चोटपटक लाग्ने ग्रहहरू परेको छ अहिले, अलिकति विचार गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रहहरू राम्रै छ तपाईँको लागि, नानीको लागि त्यस्तो विधि नआत्तिनु पर्ने कुण्डली चाहिँ छैन, ठिकै छ। समस्या जिज्ञासा के कुरा सोध्न मन लागेको छ भन्नुहोस् त। हजुर हजुर, सुन्नु भएको छ म बोलेको?
3: हजुर सुन्दैछु गुरु।
0: भन्नुहोस् तपाईँलाई के कुरा सोध्न मन लागेको छ?
3: घर परिवारसँगको सम्बन्ध कस्तो हुन्छ गुरु?
0: घर परिवारसँग सम्बन्ध राम्रै छ, त्यस्तो नराम्रो छैन बाबुको।
3: भाइ बहिनीसँगको सम्बन्ध
0: एकदमै राम्रो छ, भाइ बहिनीसँग सम्बन्ध राम्रो छ, पछि भविष्यमा गएर बाबासँग ग्रह अलि मिल्दैन, पितासँग ग्रह अलि नमिल्ने ग्रह छ, त्यस्तो नराम्रो ग्रह पनि होइन, पिताजीसँग चाहिँ ग्रह अलिकति नमिल्ने, विचार नमिल्ने ग्रह हो बाबुको। आइतबारको दिन नुन खानु हुँदैन, बुझ्नु भएको छ, सुन्नु भएको छ? आइतबारको दिन नुन नखाने, आइतबारको दिन माछा मासु लसुन प्याज अन्डाहरू नखाने, मुसुरुको दाल नखाने, अनि अर्को त बैगुन भनेको भान्टाको तरकारी नखाने, सब्जी नखाने, होइन
3: बाबुले मात्रै नखाने कि परिवारले नखाने सर?
0: बाबुले नखाने, कोदोको रोटीहरू नखाने, कोदोहरू है चोखो चोखो चिजहरू खाने, आइतबारको दिन सूर्यलाई पूजा गर्ने, सूर्यलाई जल चढाउने बिहान उठेर, होइन त्यो गर्नुपर्छ बाबुले। त्यति गरिसकेपछि बाबुलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन, निरोगी भएर बस्न पाइन्छ, नभए रोग लाग्छ, आँखा दुख्छ, टाउको दुख्छ, दाँत किराले खान्छ, दाँत बाङ्गा टिङ्गा आउँछन्, दुःख पाइन्छ, त्यसको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिकै छ, है त हुन्छ
3: हुन्छ
0: हुन्छ। हस् फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, छोराको विषयमा। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 50

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्घाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: हेलो हेलो 1 2 3 चेक
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
4: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-493-495
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556-90-959 98550-60-359 र 98550-67-359
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: नेपाल सरकार विज्ञापन बोर्ड
2: Radio Sino 89.8 MHz
8: नमस्कार स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा म कार्यक्रम सञ्चालक पुनम मगर बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग संचालकहरूसँग शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौ स्वागत छ तपाईँलाई हाम्रो विशेष कार्यक्रममा उद्यमी नारी समृद्ध समाजमा सहकारी अभियानकै अर्को नाम सामाजिक उद्यमी महिला सहकारीको अवस्था र प्रभावकारिताका विषयमा आज हामीले कार्यक्रम सहकारी दर्पण मार्फत कुराकानी गर्छौ भिन्न प्रकृतिको महिला मात्रको सहकारी हो सामाजिक उद्यमी महिला सहकारी संघ हेफर इन्टरनेसनल र महिला समन्वयन समितिको आबद्ध महिला समूहहरूलाई नै सहकारीमा दर्ता गरिएको संस्था छ यो महिलाहरूकै जीवन स्तर उकास्न सक्षम छ महिला उद्यमीलाई छाता संस्थाका रूपमा सबैलाई सहकारीमा जोड्न सकेको छ यस सामाजिक उद्यमी महिला सञ्जाल सेवाका नामबाट पनि महिला उद्यमी सहकारीहरूको सञ्जाल नै हो। आज हामी यस संघमा आबद्ध सहकारीका बारेमा, संघ कस्तो सहकारी र के कस्तो कार्यहरू यसबाट भइरहेका छन्, सहकारीसँग आबद्ध हुनुभएका नेतृत्व वर्गहरूसँगै सहकारीबाट लाभ लिनुभएको छ कि छैन सँगै यो विषयमा नै हामी कुराकानी गर्छौ। पछिल्लो समयमा समस्याग्रस्त सहकारीमा यस सहकारी परेको छैन। सामाजिक उद्यमी महिला सहकारीले गाउँघरका महिलालाई पनि उद्यमशील हुन सहयोग पुर्याएको छ। आजको विषय, सामाजिक उद्यमी महिला सहकारी एक्लैबाट समूहसम्म, समूहबाट समृद्धसम्मका बारेमा कुराकानी गरिरहेका छौ। जब महिला आर्थिक रूपमा स्वावलम्बी हुन्छन्, त्यो घरदेखि राष्ट्रसम्म परिवर्तनको शुरूआत हो। आज हामी कार्यक्रम अवधिभर त्यही परिवर्तनको कथा सुनाउँछौ। बस्नुहोस्, सुन्नुहोस् र आफ्नो गाउँमा पनि यो सबै कुरा सुरु गर्नुहोस्। सहकारीको अर्थ के हो त? सरल भाषामा मिलेर बचत गर्ने, मिलेर उद्यम गर्ने, मिलेर नाफा बाँड्नेलाई सहकार्य गर्ने अभियानलाई नै हामी सहकारी भन्छौ। एक्लैले 10,000 जुटाउन गाह्रो हुन्छ, तर 25 जनाले महिनाको 400 रुपैयाँ हाल्यो भने पनि महिनैमा नै 10,000 हुन्छ। त्यस रकमबाट कुनै व्यवसाय सुरु गर्न सकिन्छ। यस्तै अवधारणाबाट नै सहकारी अभियान सुरु भएको हो। यसभन्दा अगाडिका अङ्कहरूमा हामीले सहकारीमा
2: रेडियो 89.8 मेगाहर्ज।
8: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर, बागमती प्रदेश
2: रेडियो 89.8 मेगाहर्ज।
8: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर, बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौ। स्वागत छ तपाईलाई हाम्रो विशेष कार्यक्रममा। उद्यमी नारी समृद्ध समाजमा सहकारी अभियानकै अर्को नाम सामाजिक उद्यमी महिला सहकारीको अवस्था र प्रभावकारिताका विषयमा आज हामीले कार्यक्रम सहकारी दर्पण मार्फत कुराकानी गर्छौ। भिन्न प्रकृतिको महिला मात्रको सहकारी हो सामाजिक उद्यमी महिला सहकारी संघ। हेफर इन्टरनेशनल र महिला समन्वयन समितिको आबद्ध महिला समूहहरूलाई नै सहकारीमा दर्ता गरिएको संस्था छ। यो महिलाहरूकै जीवन स्तर उकास्न सक्षम छ। महिला उद्यमीलाई छाता संस्थाका रूपमा सबैलाई सहकारीमा जोड्न सकेको छ। यस सामाजिक उद्यमी महिला सञ्जाल सेवाका नामबाट पनि महिला उद्यमी सहकारीहरूको सञ्जाल नै हो। आज हामी यस संघमा आबद्ध सहकारीका बारेमा, संघ कस्तो सहकारी र के कस्तो कार्यहरू यसबाट भइरहेका छन्, सहकारीसँग आबद्ध हुनुभएका नेतृत्व वर्गहरूसँगै सहकारीबाट लाभ लिनुभएको छ कि छैन सँगै यो विषयमा नै हामी कुराकानी गर्छौ। पछिल्लो समयमा समस्याग्रस्त सहकारीमा यस सहकारी परेको छैन। सामाजिक उद्यमी महिला सहकारीले गाउँघरका महिलालाई पनि उद्यमशील हुन सहयोग पुर्याएको छ। आजको विषय, सामाजिक उद्यमी महिला सहकारी एक्लैबाट समूहसम्म, समूहबाट समृद्धसम्मका बारेमा कुराकानी गरिरहेका छौ। जब महिला आर्थिक रूपमा स्वावलम्बी हुन्छन्, त्यो घरदेखि राष्ट्रसम्म परिवर्तनको शुरूआत हो। आज हामी कार्यक्रम अवधिभर त्यही परिवर्तनको कथा सुनाउँछौ। बस्नुहोस्, सुन्नुहोस् र आफ्नो गाउँमा पनि यो सबै कुरा सुरु गर्नुहोस्। सहकारीको अर्थ के हो त? सरल भाषामा मिलेर बचत गर्ने, मिलेर उद्यम गर्ने, मिलेर नाफा बाँड्नेलाई सहकार्य गर्ने अभियानलाई नै हामी सहकारी भन्छौँ। एक्लैले 10,000 जुटाउन गाह्रो हुन्छ, तर 25 जनाले महिनाको 400 रुपैयाँ हाल्यो भने पनि महिनैमा नै 10,000 हुन्छ। त्यस रकमबाट कुनै व्यवसाय सुरु गर्न सकिन्छ। यसै अवधारणाबाट नै सहकारी अभियान सुरु भएको हो। यसभन्दा अगाडिका अङ्कहरूमा हामीले सहकारीमा लाग्नु भएका विभिन्न महानुभावहरूको बारे पनि चर्चा गरेका थियौं नै। सहकारीमा लागेपछि धेरै फाइदा हुन्छ नै, आर्थिक रूपमा पनि यसले फाइदा गर्छ नै। आर्थिक रूपमा यसले आफ्नो आमदानी, बचत, ऋणको पहुँचतिर धेरै अगाडि फाइदाहरू पुर्याउँछ। त्यस्तै यता सामाजिक क्षेत्रमा पनि यसको ठूलो महत्व रहेको छ। योबाट हामीले आफ्नो लाज हटाउन सक्छौ, बोल्न सक्ने क्षमताको विकास गर्न सक्छौ, आफूलाई बोल्न सक्ने आँट आउँछ। घर परिवारको निर्णयमा सहभागिता जनाउन हामी सचेत हुन्छौ। यति बेला हामी कुरा गर्छौ भरतपुर महानगरपालिका 9 रहेको 20,000 सामाजिक उद्यमी महिला सहकारीका अध्यक्षसँग साथै सामाजिक उद्यमी महिला सञ्जाल नेपालका केन्द्रीय सचिव शैलजा घिमिरे पौडेलसँग हामी कुराकानी गर्छौ। उहाँको अनुसार 20,000 सामाजिक महिला सहकारीको स्थापनाले महिला सशक्तिकरणमा धेरै टेवा पुगेको छ। महिलाको जीवन स्तर उकासिनु भनेको परिवारको नै उकासिने हो भन्दै सामाजिक उद्यमी महिला सहकारीले गरेका कार्यहरू, गर्न पर्ने कार्यहरू र कसरी आफ्ना सहकारीका सदस्यहरूलाई लाभ लिन सकेका छन् भन्ने बारे लगायत सामाजिक उद्यमी महिला सहकारी समुदायमा कसरी सहकारीका कार्यक्रम अगाडि बढाइएको छ, सुनौ उहाँको भनाई।
9: धेरै राख्यो, त्यसमा पनि उहाँले पनि महसुस गर्नुभयो, आर्थिक सङ्कट पर्थ्यो। हामीले चाहिँ सदस्यहरू बचत पनि गर्नुहुन्छ, त्यो बचतलाई जुन हामी ऋण लगानी पनि गर्छौँ र हाम्रा किसानहरूलाई, हाम्रा सदस्यहरूलाई जहाँ कृषि उत्पादन गर्नका लागि आर्थिक सङ्कट पर्छ त्यो ठाउँमा हामीले उहाँहरूलाई चाहिँ ऋण लगानी गर्छौँ, उहाँलाई सपोर्ट गर्छौँ र त्यो जुन उत्पादन भएको वस्तुहरू आफूलाई आवश्यक पर्ने वस्तु जो बाँकी रहेको हुन्छ उहाँले कहाँ बेच्ने भन्नुभएको छ नि, जस्तै तिल नगदे बाली जस्तो हुन्छ नि, तिल, मकै, गहुँ र यी फापरहरू जस्ता तोरी यो हामीसँग लड्न भन्नु आउनु भने हामी खरिदिन्छौँ, हामी खरिदछौँ र जस्तै हामीले सदस्य सदस्यमा पनि कसैले गहुँ लगाउनु भएको होला, उहाँलाई तोरी चाहिएको होला, कसैले चाहिँ अर्को खेती लगाउनु भएको छ, अब अनदीको अहिलेको विशेष गरी अनदी सबैले नलगाउने, कसैले खेतीको रूपमा अनदीको धान लगाउनु भएको छ भने अनदीको चामल पनि हामी सङ्कलन गर्ने, यस्ता यस्ता विभिन्न कृषि उपज सामग्रीहरू हामी त्यसलाई चाहिँ सङ्कलन गरी जुन आफ्ना सदस्यभित्र र बाहिर जुन हाम्रा जिल्ला सहकारी सङ्घ मार्फत पनि हाम्रो जिल्लाभरि चाहिने सहकारीहरूलाई, हाम्रा सदस्यहरूलाई र जो हामीसँग सङ्कलन गराउँछौँ उहाँलाई बिक्री गर्ने र बाहिर जिल्लाहरूमा पनि हामीले चाहिँ बर्दिया के अरे यता सुर्खेततिर अनि यता पूर्वतिर पनि हामीले पठाएको
10: सामाजिक उद्यमी महिला सहकारीहरूकै सञ्जाल त्यसको सचिव पनि हुनुहुन्छ होइन, केन्द्रीय सचिव पनि हुनुहुन्छ।
9: यो सामाजिक उद्यमी महिला सहकारीहरू चाहिँ हाम्रो यो बागमती प्रदेशमा 55 छन्। जुन 55 सहकारी छ भने हाम्रो यो नेपालैभरि जुन अहिलेसम्म हामीले डाटा पाएर छ हामीसँग 306 भन्दा बढी सहकारी हाम्रो सामाजिक उद्यमी सहकारी भइसकेका छन् र हामी सेवा नेपाल जुन सामाजिक उद्यमी महिला सञ्जाल नेपाल भनेर जोड्नु भएको छ, त्यो सामाजिक उद्यमी महिला सञ्जाल नेपालमा चाहिँ 230 सहकारी हामीसँग आबद्ध भइसक्नु भएको छ। यो पनि एउटा हामीलाई अनौठो पनि लाग्न सक्छ एउटा सुन्दाखेरि कता कता हामीलाई कहिले काहीँ यो सहकारीको होइन खाता समर्थन होइन किन भनेर हामीले चाहिँ के बुझाउन चाहन्छौँ भने हामी सामाजिक उद्यमी महिला सहकारी संस्थाहरू हामी जिल्ला सङ्घ चितवनमा त हामी जस्ता यो सामाजिक उद्यमी सङ्घ चितवन छ र अन्यत्र ठाउँमा जिल्लाको सङ्घ पनि स्थापना नभइसकेको र हाम्रो केन्द्रीय सङ्घ पनि नभएको अवस्थामा अब हामी सामाजिक उद्यमी सहकारीहरू कसरी एकीकृत भएर हामी सङ्गठित भएर काम गर्न सक्छौँ त हाम्रो कुराहरू जुन केन्द्रमा र केन्द्रमा भएका गतिविधिहरू पनि हाम्रा सहकारीसम्म पुर्याउने एउटा माध्यम के हुन सक्छ त भन्दाखेरि हामी केन्द्रीय सङ्घ दर्ता गर्ने भनेर हामी एउटा जुन डाँडाका साथ लाग्यौँ, विभिन्न कारणवश हामी दर्ता गर्न सकेनौँ र नसकिसकेपछि अब हाम्रा सहकारीहरूलाई शास्त्रीय सुशासनमा सरलीकरणको बाटोमा के लगाएर काम गर्न सकिन्छ त भनेपछि अब हामी चाहिँ एउटा सेवा नेपाल
10: सहकारी
9: महिला सञ्जाल
10: सहकारीहरू चाहिँ सञ्जाल हो, त्यसमा सहकारी नजोडिकन यहाँले सञ्जाल भनेर राख्नु भएको छ हजुर। र यहाँले मल बिउ यस्तो बिजनको लागि पनि सहजीकरण गर्नुभएको छ भने भनेपछि अरू सहकारीहरू आएर लाउन सक्नुहुन्छ कि त्यहाँ नै रहनु भएको 1,000 सहकारी सदस्यले मात्रै त्यो एउटा 20,000 मैले कुरा गरेँ कि र त्यस्तो छ या यहाँले उत्पादन गरेको अनाजीको चामल आज हामीले सुनिरहेको थियौँ बर्दियातिर एकदमै ठुलो डिमान्ड छ अरे होइन, धेरैले अन्य जिल्लाहरू पठाउने गर्नुभएको छ हजुर।
9: यस्तो छ अब हामीले जुन सहकारी तहरा छ सेयर रकम हाम्रा सदस्यहरूले जुन बचत गर्ने सेयर राख्ने चाहिँ हाम्रा मेम्बर जो हुनुहुन्छ उहाँले गर्नुहुन्छ र हामीले सेवा चाहिँ हामी सबैलाई दिन्छौँ, जस्तै ऋण लगानीको बाटोमा त आफ्नो सहकारी ऋण अनुसारको नियम निर्माण गर्छौँ र जुन सेवा हामीले पसलबाट दिने सेवा छ त्यो सेवा चाहिँ हामी सबैलाई जो हाम्रो संस्थामा आउनुहुन्छ उहाँहरू सबैलाई दिन सक्छौँ र एउटा मलको बाटोमा चाहिँ हामीलाई महानगरको एउटा ऊ अनुसार नीति नियम अनुसार हाम्रो कार्यक्षेत्रभित्र रहेका सदस्यहरूलाई सबैलाई हामी वितरण गर्छौँ र विशेष त अब यो पनि एउटा समस्या पनि छ यहाँनिर यो पनि मैले मिडियामा बताउन चाहन्छु, अब सेयर रकम राखेर नै हामीले त्यही सेयरबाट मलको बिउको हरेक कुराको हामी कारोबार गर्छौँ, सर्टेज हुँदाको अवस्थामा चाहिँ हामीलाई अलिकति कठिनाइहरू पनि बाधाहरू पनि आएको छ, नआएको होइन त्यसलाई महानगरको सरसल्लाहमा समुदायमा हामीले विभिन्न बाधाहरू पुगाउने काम पनि गरेका छौँ, यो मलको अलिकति सर्टेज चाहिँ हाम्रो धेरै कृषि क्षेत्रमा हुनुभएको कारणले गर्दा हामीलाई समस्या पनि पर्ने गर्छ र यो हामीले सेवा दिनको लागि हामीले सदस्य भन्दा पनि
10: अब केन्द्रीय सचिव पनि हुनुहुन्छ अनि त्यो जस्तै मल बिउ बिजनहरूको समस्या भनेको राष्ट्रिय स्तरको समस्या हो होइन, यसको लागि पनि यहाँले सेवा जुन सञ्जाल मार्फत पहल गर्नु भएको छ कि सहज रूपमा कृषकहरूलाई समयमा होइन धानको रोप्ने बेला भयो अब मल आउनु पर्ने बेला मल आउँदैन, बिउ आउने बेला बिउ आउँदैन, त्यसको लागि पनि केही यहाँहरूले नीतिगत रूपमा नै पहल त्यस्तो पनि बेला बेला ढोका ढकझक्ने पनि गर्नु भएको छ कि
9: हामीले बागमती प्रदेश सम्मेलनमा हाम्रो सरकारद्वारा सङ्घ संस्थाहरूसँग निकायहरूसँग पनि हामी पहिला गर्ने कार्यले हाम्रा कुराहरू राखेर यो अहिले हामीलाई मन्दिरमा साँच्चै हामी काम कृषकहरूलाई एउटा समस्या परेको छ र यसले गर्दा सहकारीलाई पनि समस्या परेको छ, जुन एउटा मल बिउ प्रशस्त रूपमा हाम्रो आवश्यकतालाई पुरा गर्न सकिन्छ भनेर सेयर सदस्यहरू बस्ने एउटा आशाले पनि बस्नुहुन्छ नि त आफ्नो आवश्यकता पुरा गर्नको लागि त्यो समयमा नपाउँदा हामी कहाँ जानु दिनलाई, हामीले 20,000 पाइन्छ भनेर यहाँ सदस्य बन्यौँ, अब हामी 20,000 हामीलाई पूर्ण रूपमा मल दिन सकेनौँ कुरा दिनु गर्न नसकेपछि अब हामी कहाँ जाउँ दिनलाई भनेर हामीसँग आउनुहुन्छ र हामीसँग कुनै पनि उपाय पनि हामी पनि जानुपर्छ माथिल्लो निकायसँग सरकारी निकायसँग, त्यसको लागि हामी उहाँलाई सम्झाउँछौँ बुझाउँछौँ कि सरकारको नीति नै हो यहाँबाट आउनु नसकेको हो यस्तो छ, हामीसँग जति छ हामी दानस्थानी रूपमा जग्गाको अवस्था अनुसार हामी वितरण गर्छौँ भनेर गरिरहेका छौँ र हामीले एकपल्ट लुम्बिनी प्रदेशमा पनि हामी कार्यक्रम गऱ्यौँ यो कुरा धेरै राख्यौँ, त्यसमा पनि उहाँले पनि महसुस चाहिँ गर्नुभएको छ, हामी ठाउँ ठाउँ प्रदेश स्तरीय कार्यक्रममा पनि यो जोड्ने गरेका छौँ सेवा नेपालकै तर्फबाट पनि
10: अरू जस्तै यहाँको विश्वविद्यालयको एउटा अनुभूति यहाँ सँगसँगै छ, अब अन्य सहकारीहरू अन्य क्षेत्रमा रहेका अन्य जिल्लामा रहेका सहकारीहरूले विशेष गरी कस्तो किसिमको उत्पादन उहाँले गरिरहनु भएको छ,
9: यसमा हाम्रो यो सामाजिक उद्यमी महिलाहरूले चाहिँ विशेष गरेर अब हामी कृषि उपज भइहाल्छौँ त्यसमा हामी एउटा विचारको पनि एउटा इन्डिभेट सञ्चालन पनि गरेका छौँ होइन, मलबिउ साथसाथै हामीले उहाँलाई विचारी तरकारीलाई चाहिने जो बाहिर जानुभन्दा त्यहीँबाट पनि उपलब्ध गराउने एउटा हामी आफैले लागि प्राप्त गरेर त्यो काम गरिरहेका छौँ होइन, त्यसरी पनि जोगाएका छौँ, उपभोक्ता पसल गरेका छौँ, हामी जस्तै अरू सहकारीहरूले भिन्न भिन्न तरिकाले आफ्नो जुन स्थानीय अवस्था अनुसारको काम गर्नुभएको छ, कसैले खसीको काम सदस्यहरू पालन गर्नुहुन्छ, संस्थाले खरिद गर्छ र बजारीकरणको काम सहकारी संस्थाले गरिरहेको छ, र यसरी सम्पर्क समन्वय पनि सहकारीले नै गरेर बिक्री वितरणमा साथ दिएको छ, जस्तै दुधलाई दुध सङ्कलन गर्ने र दुधलाई विविधीकरणमा पनि गइसक्नु भएको पनि छ, जस्तै हाम्रै यहाँ भरतपुर 29 देख्न सक्नुहुन्छ चन्द्रसूरी विस्तार सफल सामाजिक सहकारी संस्थाले गरेको छ, यसै गरी हाम्रो पूर्व चितवनमा छ सूचना सामाजिक उद्यमी महिला सहकारी संस्था, त्यसरी ढाकाको साडीहरू ढाकाको कुर्ता सुरुवाल पछौडाहरू यसरी हाम्रो सर्वाङ्गीण सामाजिक उद्यमी महिला सहकारी संस्था रत्नगरमा छ। त्यो सहकारी संस्थाले चाहिँ यो बडा मललाई उत्पादन गरेको छ। अवस्थान चाहिँ हामीलाई विकल्पको रूपमा हामीले युरिया मल के जस्ता मलहरू हामी आफै खरिदेर ल्याउन सक्दैनौँ, यो त सरकारी निकायबाटै आउनु पर्ने हो। र अर्को नभएको खण्डमा हामी के गर्न सक्छौँ त वैकल्पिक मलको पनि हामीले अगाडि अर्ग्यानिक पनि उत्पादन गर्नुपर्छ, अर्ग्यानिक पनि खानुपर्छ भनेर हामीले चाहिँ एउटा यो जैविक मलको लागि घरौला मल पनि प्रयोग गर्नलाई घरौला मल उत्पादन पनि भइसकेको छ। यसरी विभिन्न ठाउँमा कहाँ बेचार उत्पादन छ, कहाँ चाहिँ एउटा कसरी घरै गरेर जुन दिदी बहिनीले हामी यो इच्छा कामनामा जान सक्छौँ, देख्न सक्छौँ। त्यसमा चाहिँ चण्डीभर जाने सामाजिक उद्यम महिला सहकारी संस्था जुन माथि गाउँमा चितवनको पनि एउटा पहाडी इलाकामा त्यहाँ भएका बेडाकोली उत्पादनहरू कुचो जस्ता सामानहरू त्यहाँको प्रशस्त मात्रामा हामी देख्न सक्छौँ। ती पनि लिएर आएर सङ्कलन गरेर उहाँले कसरी घर मार्फत अरू सहकारीहरूमा अरू जिल्लाहरूमा पनि पठाउनु भएको हुन्छ।
8: कार्यक्रम सहकारी दर्पण तपाईँको बेला सुनिरहनु भएको छ। अबको क्रममा भने सामाजिक महिला उद्यमी सहकारी संघको बारेमा हामी चर्चा गर्दैछौ। सामाजिक महिला उद्यमी संघ चितवनमा कसरी जन्मियो, यसको उत्पत्ति कसरी भयो, त्यो विषयमा हामी यति बेला कुरा गर्दैछौ जिल्ला अध्यक्ष पार्वती लोपानीसँग रहेर।
9: यो सामाजिक उद्यमी सहकारी संस्थाले 2066 सालको भएको हो। यो चाहिँ सुरुमा नेपाल इन्टरनेसनल नेपाल र पहिला समूह समन्वय समिति पाठ्य त्यति बेलादेखि नै पहिला समूह भएर ठाउँदेखि त्यहाँ सहकारी भए सहकारी हुँदाखेरि हामीले भोगालाई एकसाथ भोजन होइन जिउने चुक्ति सिकाउनु भन्ने मूल मसला आत्मसात गर्दै हामीले 12 जिल्लाको ट्रेनिङ लिएर उत्पादन अगाडि कसरी बढाउने बचत गर्ने त्यो कृषि उत्पादन हामी काम कसरी गर्ने महिला नै उद्यमी हुनुपर्छ। महिलाले नै हाम्रो आफ्नो चाहिँ उत्पादन गरेर आफूले बजारमा लगेर आफूले दुई पैसा कमाउने भयो भने हामीले राजनीति सामाजिक आर्थिक सबैको सम्पन्न हामी महिलाबाट सुरु गर्ने भने मात्रै हामीले कतिपय कतै हिंसा सहनु पर्दैन भन्नु पर्दैन। आफ्नै खुट्टा उभिनुपर्छ, वैदेशिक रोजगारमा जाने दुनियाँलाई पनि स्वरोजगार गर्नुपर्छ भन्ने पनि हाम्रो लाग्यो। र त्यसबाट समूहबाट सहकारी आएर हाम्रो आफ्नो चाहिँ सोच थियो र सहकारीमा प्रशिक्षणमा रूपान्तरण भइसकेपछि लगत्तै हामी अर्थ लामो समय यात्रा गर्छौँ, लगत्तै सशक्ति असक्तिमा सङ्गठन गरौँ किनभने त्यसको छात्रको आवश्यकता पर्ने भयो। हाम्रो उत्पादनसँग कसैको चाहिँ युद्ध उत्पादन गरेको छ, विद्युतहरूमा गएको छ, कसैको तरकारी छ, कसैको पाठ्यपुस्तक छ, कसैको चाहिँ किराना मुखका पत्र छ, कसैको रासायनिक मलहरू पनि छ होइन, अनि थुप्रै कसैको ढाका छ होइन, कसैको जडीबुटीहरू छ, थुप्रै अब कुराहरू छन्। बेसार चम्बा सूर्य बेसारै हामी यस्तो प्रकार निकालिसकेका छौँ। यस्तो छ सबै विद्युतको आफ्नो आफ्नो सरकारको नाम निकालेर हामी उत्पादन गरिसकेका छौँ भन्ने अहिले गरेर त्यति बेला त्यो सङ्कल्पन हाम्रो साइन्सको सक्षम चाहन्छ भन्ने हामीलाई लाग्यो। सङ्कल्प गर्नु गर्न गर्नु धेरै कठिन भएको विषय नखुलेको विषय नखुलेको विषयको पतन सारिन्छ विषय नखुलेको भन्ने भएको हाम्रो यो भिन्न प्रवृत्ति हो। घरभन्दा भिन्न प्रवृत्तिको मैला आफैले सञ्चालन गरेको सहकारी यो चाहिँ तपाईँले गर्दा गर्नै पर्छ भने चाहिँ नेपालमा 3 नै गर्नु भएको छ। पार्टीमा सिकाउनु र नगर्नु 3 छ अहिले राम्रोसित बाटोमा असाध्यै राम्रो आफ्नो भवन छ, त्यस बिचमा अलिकति दुर्घटना भएको कारणले गाडी सुरु पनि बर्कोहरू पश्चिम बगानको बजार हुन्छ त्यहाँनिर अलिकति अप्ठ्यारो परिरहेको भवन छ अहिले पनि। यसमा आगत त 16 हो तर सक्रिय र 13-14 भन्दा त्यति सक्रिय छैन होइन, 13-14 सहकारीहरू हुनुहुन्छ। 14 सहकारी उत्पादन चाहिँ जिल्ला सङ्घले पनि व्यापार गरिरहेको छ, जस्तै बिचमा बनाइदिएको चामलहरू अरू बेला कुरो हामीले खेतबाट लिएर आउँछौँ, सहकारी मार्फत समग्र सहकारी पनि यही जिल्ला सम्पादन पहिला चाहिँ पश्चिमेतीमा सरकारी मार्फतलाई सहयोग गर्छ अनि त्यसले गर्दा नेताको सेवामा छ लाखौँ पाइन्छ चितवनमा किनेर पनि सेवाको कार्य स्रोत गर्ने भनिरहेको छ अनि त्यसमा वन बालको सम्पन्न गर्दा के
10: पछिल्लो समयमा यहाँले पनि अनुभव गर्नुभएको सहकारी संस्था र

0: Santo mga dalang sobat si Santo ano sa pasyonga ibay ka sa mga dalang hindi ala sa tisay kuna lang na balakan na ol baki yan si sobat so kaila niyo na dalang araw ay na na niyo ano kasi sobat niyo ano niyo na ang niyo ay sa buhay ba sa mga
1: शक्ति पैसा मात्र होइन पहिचान गरिमा र आत्मविश्वास बोकालाई एक छाप भोजन होइन जिउने आधार सिकाउँछौ भन्दै सामाजिक उद्यमी महिला संघका अध्यक्ष पार्वती न्यौपानेले सो कुरा जानकारी गराउनु भयो। महिलाले नै उत्पादन गर्ने आफैले बजारमा लगेर दुई पैसा आमदानी गर्न सके महिला हरेकका क्षेत्रमा सशक्त हुन सक्ने उहाँ बताउनुहुन्छ। सामाजिक उद्यमी महिला सञ्जाल महिला सहकारीका बारेमा कुराकानी गर्यो। अब पक्कै पनि यहाँहरू पनि एक सहकारीमा जोडिन मन लागेको छ भने सम्पर्क गर्नुहोला। नेपाल कृषि प्रधान देश हो। देशको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्र समृद्धिले मात्र कृषि प्रधान देशले सार्थकता पाउन सक्छ। एक्लैले थुकी सुकी सयले थुकी नदी भने जस्तै समूहमा मिलेर केही गर्ने हो भने त्यसको प्रतिफल पाउन सक्छौ। घर गाउँमा खुलेका यस्ता सहकारीले सामूहिकताको भावनालाई त समेटेको नै छ। किसानको जीवन स्तर उकास्न पनि सफल भइरहेको छ। सहकारीको मापदण्डबाट किसान र कृषि क्षेत्रमा गरिएको लगानी व्यर्थको पनि भएको छैन। कृषकहरूको सारथी समान यस्ता कृषि सहकारीको मूल्याङ्कन राज्यले गर्नु राज्यको दायित्व हो। कृषि क्षेत्रको लागि आधुनिकीकरण प्रविधि मैत्री वातावरणका लागि सहकारी दरिलो आधार पनि हो। त्यसैले कृषि कर्ममा आधारित सहकारी नेपाल सरकारका तीनै तहले विभिन्न किसिमका प्याकेज मार्फत सहयोग गर्नु पर्दछ। त्यसो हुन सक्यो भने एकातर्फ जमिन बाँझो हुँदैन भने विदेशी न बाध्य नेपालीले पनि यही माटोमा पसिना चुहाउन सक्छन्। आजको कार्यक्रम सहकारी

0: सदनबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता आओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईँले रेडियो पाहिनो त्यसै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँ प्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छौ। नमस्कार। तपाईँको प्रत्येक पल शुभ रहोस्।
1: हेलो हेलो 1 2 3 चेक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

मङ्सिर पाँच गतिको सम्बन्धमा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौँ भन्ने खालको प्रतिबद्धता शान्ति सम्बन्धमा थियो र हामी त्यसैलाई पर्खेर बस्यौँ। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Papai, öyle tutundu Nurca. Radyo Sarnı etilen kol et mekahar.
1: मैया दिदी कन्या कलेजको कक्षा एघारमा भर्ना सम्बन्धी सूचना. विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकी उत्कृष्ट कलेज मैया दिदी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा एघारमा व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ. प्रिन्सिपल मैया दिदी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656-93-495.
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-67-359.
4: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
5: तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो।
2: रेडियो साइनो 89.8 MHz।

सांसदहरूले पार्टी नीति अनुरूप संसदमा भूमिका निर्वाह गर्नुपर्ने र सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग कसरी समन्वय र परामर्श गर्ने भन्ने विषयमा महासचिव पोखरेलले स्पष्ट पार्ने अरियालले जानकारी दिएकी छन्। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा दुवै सदनका सांसदहरूका साथै पार्टीका सबै विभाग प्रमुख र पूर्व सदस्यलाई समेत आमन्त्रण गरिएको छ। कार्यक्रमकै अवसरमा सम्बन्धित विभागहरूले सिफारिश गरेका विषय विज्ञहरूको रोस्टर तयार पारिनेछ, जसले सांसदहरूलाई संसदीय विषयवस्तुमा आवश्यक परेका बेला विशेषज्ञ परामर्श उपलब्ध गराउनेछ। गैरातीदेखि बन्द रहेको नारायणगढ़ मुगलिन काठमाण्डु सड़क खण्डमा गाड़ी चल्न थालेका छन्। यसअघि सूचना मार्फत अनिश्चितकालका लागि बन्द गरिएको सड़क आज बिहान 6 बजेपछि मात्रै खुलेको हो। नारायणगढ़ मुगलिन खण्डमा अहिले अवरोध नरहेको र सबै खाली गाड़ी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गैराती पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाण्डु उपत्यकाबाट पश्चिमका जिल्ला जाने र काठमाण्डु भित्रिने गाड़ीहरू चल्न सकेका थिएनन्। मुगलिन काठमाण्डु सड़क खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिक खसेको पहिरो पनि हटाइएको छ। अहिले दुवै खण्डमा अवरोध नभएको र गाड़ीको आवागमन शुरू भएको प्रहरीले जनाएको छ। त्यसले लगातारको वर्षाका कारण पहिरो र बाढ़ीले बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध छ। यो सड़कको विभिन्न 4-5 ठाउँमा पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घुमाउने 420 गिन्दी तीनथरी लगायतका ठाउँमा पहिरो खसेको, पहिरो पछाउने काम थालिएको तर केही समय लाग्ने प्रहरीले जनाएको छ। मनसून अवधिमा बीपी राजमार्गमा रातमा गाड़ी चलाउन यसअघि नै रोक लगाइएको छ।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: चार वर्षको साथ, चार वर्षकै वारेन्टी, इजीको विश्वास, हरेक गोल हरेक उत्साह, सिजिटिभीले बनाऊ घर अझ खास।
2: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अधिवक्ता तथा कानूनका जानकार कञ्चन नेउपानीले नेपालको फौजदारी अनुसन्धान र न्याय प्रणालीमा गम्भीर सुधारको आवश्यकता औल्याउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै शुरूमै पक्राउ गरेर अनुसन्धान थाल्ने विद्यमान परिपाटीको आलोचना गर्दै उहाँले पहिले पर्याप्त तथ्य र प्रमाण संकलन गरेर कसुरहरू स्थापित हुने बलियो आधार देखिएमा मात्रै आरोपीलाई नियन्त्रणमा लिने संस्कार विकास हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अदालतले साधारण तारिकमा छोड्नुको कानूनी कारण प्रष्ट पार्दै नेउपानीले भन्नुभयो, उक्त मुद्दाका मुख्य अभियुक्त नेथरौटीमा रिहा भइसकेका कारण सह अभियुक्तका रूपमा रहेका पौडेललाई साधारण तारिकमा छाड़िएको जुन स्थापित कानून नजिर र प्रक्रिया अन्तर्गत नै पर्दछ। यद्यपि समग्र न्यायिक अभ्यासमाथि संशय व्यक्त गर्दै उहाँले पछिल्लो समय नेपालको कानून र न्याय निरूपण प्रक्रिया केही कमजोर, विचलित र पूर्वग्रही बन्दै गएको प्रति पनि चिन्ता व्यक्त गर्नुभयो। निष्पक्ष अनुसन्धान र कानूनी राज्यको भास हुन नदिन राजनीतिक प्रभावभन्दा माथि उठेर प्रमाणमुखी न्याय प्रणाली अवलम्बन गर्नु पर्ने उहाँको तर्क छ। सर्लाहीको सदरमुकाम मलङ्गवा स्थित नेपाल टेलिकमको करिब 80 मिटर अग्लो टावरमा चढ़ेका 24 वर्षीय अफसर आलम हुसैनलाई सकुशल तल झार्ने प्रयास आइतबार पनि जारी रहेको छ। पछिल्लो जानकारी अनुसार उनी अझै टावरको माथिल्लो भागमै रहेका छन् भने सुरक्षा निकायले उच्च सतर्कताका साथ उद्धार अभियान सञ्चालन गरिरहेको छ। सर्लाहीको गौडेता नगरपालिका 9 बकैमियाका स्थायी बसिन्दा हुसैन मलङ्गवा स्थित सर्लाही क्याम्पसमा विदेश तहमा अध्ययनरत विद्यार्थी भएको खुलेको छ। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, नेपाल टेलिकमका प्राविधिक तथा स्थानीयवासी घटनास्थलमा पुगेका छन्। उद्धारका क्रममा सुरक्षाकर्मीले उनलाई निरन्तर संवाद मार्फत फर्काउने प्रयास गरिरहेका छन्। टावरमा जोखिमपूर्ण अवस्था रहेकाले कुनै पनि हतारो नगरी सुरक्षित ढंगले उद्धार गर्ने रणनीति अपनाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनास्थलमा सर्वसाधारणको ठूलो भीड़ लागेकाले सुरक्षा घेरा कड़ा पारिएको छ। सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै टावर वरपरको क्षेत्रमा अनावश्यक भीड़ नगर्न प्रशासनले आग्रह गरेको छ भने हालसम्म हुसैन किन टावरको टुप्पोसम्म चढ़ेका हुन् भन्ने स्पष्ट हुन सकेको छैन। प्रारम्भिक रूपमा मानसिक तनाव, व्यक्तिगत समस्या वा अन्य कुनै मागसँगको घटना जोड़िएको हुन सक्ने आशंका गरिए पनि यसको आधिकारिक पुष्टि पनि हुन सकेको छैन। प्रहरीले युवकको सकुशल उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै घटनाको वास्तविक कारणबारे समानान्तर रूपमा अनुसन्धान अघि बढ़ाइरहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिसके बाढ़ी, पहिरो र डुबानको जोखिम बन्दै सचेत रहन आग्रह गरेको छ। यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको भाव बढ़ेर बाढ़ी जोखिमको अवस्था आएमा आज कोशी ब्यारिसका ढोका क्रमशः खोलिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीका अनुसार जल प्रवाहको निरन्तर निगरानी भएको र 21 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जानकारी दिनुभएको छ। प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उत्तर तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालेको छ। प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ। साथै सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणको अनुरोध छ। युक्रेनले रूसका विभिन्न क्षेत्रमा व्यापक ड्रोन आक्रमण गरेको छ। रूसी अधिकारीहरूका अनुसार रातभरि र शनिबार दिउँसो भएका आक्रमणमा 9 जनाको मृत्यु भएको छ भने 80 भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनी ड्रोनहरूले रूसका 2 ठूला गोदामलाई निशाना बनाएका छन्। तीमध्ये एउटा मस्कोको पूर्वमा रहेको छ। युक्रेनले रूसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई कमजोर पार्ने र युद्धको असर रूसी नागरिकसम्म पुर्याउने उद्देश्यले यस्ता आक्रमणलाई तीव्र बनाएको बताइएको छ। रूसी अधिकारीहरूका अनुसार रूसको प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरिसका 2 विशाल नेपाल गोदाममा ड्रोन आक्रमण भएको एउटा गोदाममा युक्रेनी सीमाबाट करिब 360 किलोमिटर टाढा पाम्बोक क्षेत्रको कोतोभस शहरमा रहेको छ भने अर्को मस्कोबाट करिब 50 किलोमिटर पूर्वमा रहेको जनाइएको छ। रातिको सिफ्टमा काम गरिरहेका सात कर्मचारीको मृत्यु भएको छ भने 25 जना घाइते भएको जनाइएको छ। फिफा विश्वकप 2026 फाइनल खेलमा सर्वाधिक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन बीच परी राति ऐतिहासिक महाभिडन्त हुँदैछ। विश्वकपको इतिहासमा यी दुई टोली 60 वर्षपछि पहिलो पटक आमने सामने हुन लागेका हुन्। विश्व फुटबलकै नम्बर एक र नम्बर दुई वरियताका दुई शक्तिशाली टोली बीचको यो फाइनललाई इतिहासकै सबैभन्दा महँगो खेलकुद इभेन्टको रूपमा हेरिएको छ। अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा हुने यस उपाधि भिडान्तका लागि समर्थकमा टिकटको माग अत्याधिक बढ़ेको छ। फिफाको आधिकारिक रिसेल प्लेटफर्ममा एउटै भीआईपी टिकटको मूल्य अधिकतम 23 लाख अमेरिकी डलर अर्थात करिब 30 करोड़ नेपाली रूपियाँसम्म पुगेको छ भने न्यूनतम टिकट मूल्य 10,000 डलर अर्थात करिब 13 लाख रूपियाँ सूचीकृत गरिएको छ। यो फाइनल खेललाई 38 वर्षका सर्वकालीन महान खेलाड़ी लियोनल मेस्सी र स्पेनका 17 वर्षीय युवा स्टार लामिन एमाल बीचको पुस्ताको टक्करका रूपमा लिएको छ। 4 वर्ष अघि कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग पराजित हुँदा आलोचना खेपेका मेस्सीले 38 वर्षको उमेरमा पनि जादुमय प्रदर्शन गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलमा पुर्याएका छन्। खेलले गोल्डेन बुटको दौड़लाई पनि निकै रोमाञ्चक मोड़मा पुर्याएको छ। फ्रान्सका किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा रहे पनि 7 गोल गरिसकेका मेस्सी सामु फाइनल खेलमा ह्याट्रिक गर्दै गोल्डेन बुट र विश्वकप दुवै आफ्नो नाम गर्ने ऐतिहासिक अवसर बाँकी नै छ। हाउस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति प्रियन चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: सुन्दै हुनुहुन्छ रेडियो
2: तपाईँ
1: सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
0: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ दिशो फाइबर नेट
3: सामाजिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र नेपाली बहस यतिखेर तपाईँ डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com मार्फत पनि एकैसाथ सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस हो। नेपाली बहसमा हामी असन्तुष्टिका स्वर रोकिएका छैनन्। आजको प्राथमिकताको विषयलाई उठाउन चाहन्छौ। सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब दुई तिहाई बहुमतको शक्तिशाली रासोपा सरकारले जनअपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ अझै पनि घटेको छैन। सिंहदरबारको मूल गेट अगाडि हिजो मात्रै केही महिलाहरूले व्यापक रूपमा आलोचना गरे। बालेन्द्र शाह प्रधानमन्त्री बने यता असार मस्यान्तसम्म 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाण्डुमा मात्रै भएका छन्। चिकित्सकदेखि बलात्कार पीड़ितसम्म, मिटर ब्याज पीड़ितदेखि प्रहरी कार्यवाहीमा परेका परिवारसम्म सन्तुष्टहरू माइतीघर र सिंहदरबारका सड़कहरूमा गुन्जिरहेका छन् आदरणीय श्रोता। यतिखेर हाम्रो बीचमा नागरिक अगुवा सचेतक डाक्टर सुन्दरबनी दीक्षित हुनुहुन्छ। डाक्टर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार, नमस्कार।
3: डाक्टर साहब, अब सड़कमा अझै पनि असन्तुष्टिका स्वरहरू रोकिएका छैनन् होइन? सिंहदरबारको गेट अगाडि होस् वा चाहिँ माइतीघर मण्डलामा होस्, अब सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब दुई तिहाई बहुमतको शक्तिशाली राष्ट्रपतिको सरकारमाथि यो प्रहार शुरू किन भयो? डाक्टर साहब, यो के हुँदैछ देशमा?
4: प्रहार शुरू भयो भन्ने कि प्रहार निम्ताएको भन्ने? प्रहार शुरू भयो, शुरू भयो भनेदेखि सरकारको दोषै छैन। प्रहार निम्ताएको हो भनेदेखि सरकारको दोष छ।
3: प्रहार निम्त्याइयो यतिखेर
4: दुइटै कुरा भएको छ। जस्तै इक्जाम्पल दिउँ, मिठे ब्याजीको त काम राम्रो भयो नि त, मिठे ब्याजीको काम त राम्रो भएको छ। सो त्यो प्रहार त थिएन। दुःख पाएको जनता पहिलेदेखि आन्दोलनमा गरेका थिए। दुर्गा प्रसाईले पहिले जिम्मा लिएका थिए, पछि छोडिदिए। उनीहरूले आफै जिम्मा लिएर आए, यहाँ सरकारले गर्यो, सुदन गुरुङले खास गरिकन गरे, म खुसी लाग्यो। त्यो राम्रो कुरा छ। त अझै हान सुकुमासीको प्रब्लम जहाँको त्यहीँ छ, झन् त्यो होल्डिङ स्ट्यान्डको त प्रब्लम छँदैछ। त्यसो यो सरकारको चाहिँ के देख्छु भनेदेखि धेरै माने गरिबमाथि र चाहिँ नि निहुका माथि त्यति संवेदनशीलता चाहिँ देखिएन। यो मिटर ब्याजीको कुरा के थियो भने डर, यिनै डरायो। किन डरायो भनेदेखि यो होल आउँदा काठमाडौँ मण्डलामा आएर बस्यो भनेदेखि फेरि दुर्गा प्रसाई जस्ता त्यसलाई एडभान्टेज लिन्छन्, त्यहाँबाट चाहिँ भड्काउन थाल्छन्। त्यसैले सुजन गुरुङ मेरो विचारमा दौडेर तल गएर उनलाई चाहिँ नि त्यहाँ नै मनाएर सानो ग्रुप ल्याएर चाहिँ यहाँ फाइनेन्स मिनिस्टरसँग सबै बसिकन आखिर पैसाको कुरा थियो त्यो मिलायो। त्यो सुजन गुरुङ चाहिँ राम्रो काम गर्यो, उसले प्रिभेन्टिभ मेडिसिन गर्यो कि
3: नाराबाजी भएको थियो
4: नाराबाजी हुन्थ्यो नि त। तपाईँलाई कुनै समस्या भयो नाराबाजी गर्नु अरू के उपाय छ? अरू त्यसै चुप्लाई बिस्तारै भन्ने सरकार मान्दैन। त्यसले मिटेबाजी काम राम्रो गरे हो, तर त्यो आफ्नो स्वार्थ पनि थियो, सरकारको स्वार्थ पनि थियो। यहाँ आएर नभड्कियोस् किनभने त्यो त्यो चाहिँ भड्काउने नै हुन्थ्यो, किनभने दुर्गा प्रसाई जस्ता त्यहाँ भड्काउँथे। आखिर उनले त यो मुद्दा त पहिले दुर्गा प्रसाईकै थियो नि त, त्यो थियो। त्यो जे भए पनि अहिले हेर्दा कि सरकारको चाहिँ रवैया हेर्यो भनेदेखि जहाँ त्यहीँ चाहिँ गरिब चाहिँ निमुखा पनि चाहिँ संवेदनशीलता देखिया छैन। ओभरअल त उसको चाहिँ काम गराइमा सन्तुष्ट हुन त ठाउँ नै छैन।
3: एउटा कुरा छ नि, न्यायका लागि आफ्नो माग राख्न गृहमन्त्रीलाई भेट्नै पाउनुपर्छ भनेर सिंहदरबार गेट अगाडि धरना बसेका होइन बलात्कार पीड़ित निहारीका राजपूत अनि हिंसा पीड़ित बिनु यादवहरूको हिजोको त्यो अवस्था हेर्दाखेरि बडो कारुणिक थियो, दयालाग्दो थियो। शरीरका कपड़ाहरू च्याचुत पारिए, प्रहरीले घिसार्दै चाहिँ त्यहाँ लग्यो, भेट्नै नदिने एउटा स्थिति बन्यो। यो नागरिकको सरकार हो कि कसको सरकार हो?
4: नागरिक सरकार हुँदै होइन, देखिहाल्नु बताउँ, यो दम्बको सरकार छ। यो सरकार अहिले दम्बको सरकार भयो, यसले पाउनै नपाउनु पर्ने चाहिँ अधिकार पायो कि बिल्कुलै कोरा माने बुझ्दै नबुझेका पोलिटिक्समै नबुझेका व्यक्तिहरू घन्टीको सुनामीमा चुनिएर आए. हेर्नुहोस् कतिपय कुनै पार्टीमा पनि थिएन, पार्टीको फिलोसफी र सिद्धान्तमै चल्नै परेको छैन. गर्दाखेरि छाडापन भयो, मन परितन्त्र भइदियो, पावर सडनली आइदियो. एक प्रकार भन्यो भने बाँदरको हातमा नरिवल जस्तो भइदियो. अब त्यस्तो अवस्था भएको छ हेमसाई, त्यो एकदम खतरनाक कुरा छैन हो. त दोष हाम्रो पनि हो, हामीले पनि एकदम दुई त्याहीसम्म पुर्यायौँ जो बिल्कुलै कोराको मुलाई हो. राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिका भएको कुरा थियो, भिन्नै थियो. त त्यहाँ त संस्थाको पक्ष डेफिनेट उनीहरूले राम्रै काम गरेका थिए, तर नव आगन्तुकहरू थिए. यहाँ यो समस्या पऱ्यो होइन थिएँ. अब त्यो संसदमा हेऱ्यो भने म्याक्सिमम 121 नव आगन्तुक छन्, त्यसमा चाहिँ जसलाई पोलिटिक्सको प पनि थाहा छैन. हेर्नुहोस् अब त्यही हिसाबले यिनले चाहिँ नि ट्याकल गर्नै सकेका छैन. अब खालि उनलाई चाहिँ आफ्नो सुविधा गर्नु पर्यो. अब देखिहाल्नुभयो स्वकीय सचिव सबैलाई चाहियो, किन मलाई भन्नु
5: चाहियो फेरि
4: किन चाहियो? सुशीलाकारीको गभर्नमेन्ट राम्रो गर्यो, मितवेहिता अपनाऊ. माने अहिले नेपालमा अब आज त्यो पहिलो स्टेप हो. हामी नचिने होइन सांसदहरूलाई. भोलि यिनीहरू के भने मोटर देऊ भन्छन्, पर्सि भन्छन् ड्राइभर देऊ भन्छन्, त्यसपछि नै हामीले यति पेट्रोल देऊ या डिजल देऊ भन्छन्, त्यसपछि हुनभन्दा ग्यारेज पनि देऊ र घर पनि देऊ भन्न थाल्छन्. यी त आफ्नो स्वार्थबाट हेर्दैन. हेर्नुहोस् किनभने यी कुनै पार्टीको फिलोसफीमा आएको होइन. सानो समूह छ त्यहाँ जो त्यहाँ जेन्युन राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापकदेखि बसेका हुन्, जसले दुःख गरेर त्यो पार्टी जन्माए, हुर्काए, एकजना पुर्याए. बाँकी त जुन आएको छ घन्टीको सुनामीमा आएका छन्. त्यसैले यिनीहरू चाहिँ त्यो जनतामा संवेदनशीलता हो त भन्टा नै पर्दैन. छैन कहाँबाट आउँछ नभएको कुरा कहीँ आउँछ भने त्यो त संस्कार हो. त्यो त हुन त अब के त्यो त हेऱ्यो भने अब त्यत्रो एमाले त्यत्रो चाहिँ संस्कारवाला माओवादी त्यत्रो चाहिँ यहाँ पार्टीवालाहरू तिनमा पनि त त्यो देखिएन. मान्छेमा त डिपेन्ड गर्छ. तर अहिलेको जुन हेर्दा 181 सिट पाएको छ बाबा यिनीहरूले, तर त्यहाँ चाहिँ डर लाग्दो हो कि चाहिँ यिनले चाहिँ नि जनताको आवाजबाट अगाडि बढाएको छैन कि आफ्नो घमण्ड आफ्नो मन परितन्त्रबाट अगाडि बढेको छ. त्यो डर लाग्दो हो त्यो.
5: अब डाक्टर साहब यो हेर्नु न, यो जस्तो सड़कमा न्याय खोज्ने नागरिकको भीड घटेन होइन, बालनसा प्रधानमन्त्री बने यता असार मसान्तसम्म मात्रै हामीले आकलन गर्ने भने करिब 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाडौँमा मात्रै भएको तथ्याङ्क रहेछ. चिकित्सकदेखि बलात्कार पीड़ितसम्म मिठर ब्याजीदेखि प्रहरी कारवाहीमा परेका परिवारका असन्तुष्टहरू पनि माइती गरेर सिंहदरबार सड़कमा गुन्जिरहेका छन्. सरकार अब नागरिकको सरकार हो, दुईटैको सरकार हो, जनताको निकै ठूलो अपेक्षा छ होइन. बजारको स्थिति हेर्ने हो भने बजारमा कालो बजारै छ. अस्ति मात्रै मैले टमाटर कता फालिरहेको, दूध फालिरहेको पनि देखिरहेको थिएँ. किनभने सरकारले चाहिँ कृषकका समस्या समाधान गर्नुपर्छ, समयमा मल दिन सकेन. फेरि सरकारकै मन्त्रीले के भन्छन् भने मल छ, हामी गोदामबाट मल दिन्छौं, मलको कुनै एउटा नयाँ सिस्टममा जान्छौं भन्छन्. तर सत्ताकै नेताहरूले पनि राष्ट्रपतिकै सांसदले भन्छन् मल छैन, मल भए फोडेर भए पनि देऊ गोदाम भन्छन् फेरि होइन. भनेपछि केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यनाश भयो कतै.
4: एक्ज्याक्टली यही भाषा अहिले कतै पनि सुशासन भएको चाहिँ छैन. जता जताततै हेर्यो पावर खेलाएका छन्. अब प्रधानमन्त्रीको अनुहारै देखिँदैन, देखिन्छ कालो चस्मा देखिन्छ, उनी चाहिँ कहीँ कहीँ बसेर देखिन्छ, तर कतै चाहिँ उनको उपस्थिति डेमोक्रेसीमा प्रधानमन्त्रीको उपस्थिति जनताको माझमा कहीँ पनि देखिएन. उनले सरकार चलाएको भन्ने पनि कता कता आवाज हुँदैन हो. स्ट्याटसबाट चलाएका छन् भिन्ने कुरा हो. राति 12 बजे स्ट्याटस लेख्छन्, त्यो त आधारमा चलाएको छ. जब बोल्छन् भाँडले मचाउँछन्, जब बोल्छन् भारतको हामीले भूमि नै भारतलाई दिए भने भन्छन् दिनुपर्ने भएको छ भन्छन्, बोल्छन् भाँडले मचाउँछन्. अब नत्र बोल्दैनन् अनि हामी हेर्दाखेरि कामै नगरेको देखिन्छ. मैले बुझ्न सकिनँ के भइरहेको छ कुरा के भनेदेखि, अहिले जबसम्म पार्टी एउटा एक ढिका बढी हुँदैन, पार्टी फिलोसफीमा सिद्धान्तमा चल्दैन, तब त्यो त्यसको सरकार कमजोर हुन्छ. आज राष्ट्रिय स्वतन्त्र पार्टी फुटको सङ्घारमा पुगिसकेका छ. यिनमा चाहिँ नि एउटा चाहिँ नि पार्टीको सिद्धान्त मानेर अगाडि बढेका छन्, अर्को ग्रुप चाहिँ नि दम्भ र चाहिँ पावर खेलाएर अगाडि बढेका छन्. हेर्नुहोस् त्यो अब त्यसमा चलखेल गर्न सबै रेडी भेडी गिद्धहरू बसेका छन्. कुन बेला त्यो पार्टी फुट्छ अनि मिलिजुली सरकारमा जाउँ भनेर अनि मन्त्री पद खाउँ भनेर बसेका छन्. अब त्यो चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टीले नै आफ्नो त्यो चाहिँ सुल्झाउन सकेन. त्यो नसुल्झाउन्जेलसम्म चाहिँ नि अस्थिर अवस्था रहिरहन्छ. त्यसमा मै खाउँ जति सुको खाइहालौँ भोलि के हुन्छ थाहा छैन भन्ने अवस्थामा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू छन्, जति पाइन्छ लिइहालौँ, जति खाइ जनता जहाँसुकै जाओस् हाम्रो मात्र छैन भने हामी सुनामीमा आएका हौ, जनताको लागि आएका होइन भन्ने कुरा परिसकेको छ।
3: तर अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भूमिकालाई चाहिँ यतिखेर कसरी हेर्नु भएको छ डाक्टर साहबले?
4: सभापतिको चाहिँ कस्तो अवस्था विचार न ट्विक ट्विक बोल्ने अवस्था छैन, बुझ्नुभएन?
3: किन डराउँछन्
4: सभापतिको? सभापति नर्मल्ली एउटा पार्टीको सभापति कस्तो पावरफुल हुनुपर्ने हो नि, अस्ति देख्नु भएन झटाझट चाहिँ सभापतिलाई पावर दिनलाई चाहिँ नि नियम नै संशोधन गरे नि त, किन थाहा छ? कुन बेला चाहिँ नि उनीमा चाहिँ मुद्दा लाउँछ भने डर छ, यहाँ त कस्तो भयो भने राष्ट्रिय मानवाधिकार आयोगले सुनको थालमा बालनलाई चाहिँ नि रवि रामिसाले खत्न पार्ने हातमा हतियारै दिइदिएको छ कि, फौजदारी मुद्दा लगाऊ भनिदिएको छ। अब त्यो त यसै पनि खालि सरकारी मुद्दाबाट चाहिँ मनी लन्ड्रिङबाट चाहिँ ओलीले जाकेका थिए। अब बाललाई त जुन बेला मन लाग्यो ट्विक्क बोल्यो रवि रामिसाने, उसले त त्यो प्रहार गर्छ गर्छ गर्यो भने त सिद्धो पोलिटिकल करियर खतम हुन्छ, एक्चुअली क्रिमिनल फौजदारी मुद्दा लाग्यो खतम भइहाल्छ नि। त्यसैले रवि विजय म त विचारै भन्छु, त्यति त्यत्रो पार्टी बनायो हुर्कायो यहाँसम्म ल्यायो तर आफ्नो मूर्खैले हो आफ्नो बेकुफीले हो, बालन शाहले प्रधानमन्त्री हुन्छ भने भनिदियो, जबकि त्यो त संसदीय दलले चुन्नुपर्छ, खारिएको व्यक्ति आउनुपर्छ, त्यो पार्टीको सिद्धान्त फेर बुझ्ने मान्छे आउनुपर्छ, त्यो पार्टीमा कुनै देनै नभएको व्यक्तिलाई ल्याएर ड्याम चाहिँ नि अलिकति सिट बर्ताउँछ भने चाहिँ जब चाहिँ नि माने मूर्खतापूर्ण कुरा गरे हो नि चाहिँ बालन शाह प्रधानमन्त्री भनेपछि अबका सरकार बालनका सरकार भने सबै जित बालन शाहको सबै सरकार बालन शाहको अनि रवि रामी चाहिँ कहाँ पुगे त त्यो आफ्नै बुद्धिले हो बा अरूले होइन। अब अहिले आए चाहिँ यस्तो छ कि रवि ट्विक्क बोल्यो सरकारको विरोधमा बालन शाहले फौजदारी मुद्दा लगाइन्छ, अब त्यो त्यो अवस्थामा छ रवि रामी चाहिँ अब के भन्नु
3: उहाँका केही मुद्दाहरू अभियोगहरू त फिर्ता हुँदै आएका छन् नि त होइन अहिले पछि
4: के रे
3: अभियोगहरू फिर्ता हुँदै आइएको छ नि त होइन उहाँहरूको
4: कति हुन्छ अभियोग कति फुर्काउँछ एउटा चाहिँ सहकारी फिर्ता ल्याएको छैन सबै सबै फिर्ता छैन तर मनी लन्ड्रिङ त फिर्ता हुनै सक्दैन मनी त फिर्ता हुने त्यो त इन्टरनेसनल कुरा छ हाम्रो त्यो ग्रे लिस्ट र ब्ल्याक लिस्टको कुरा जुन छ संसारको हामी त्यो ग्रे लिस्टमा छ त्यो ब्ल्याकमा जाने कुनै बेला लाग्दैन हामीले मनी लन्ड्रिङ त्यो त्यो त छोड्न मिल्दैन त्यसमाथि बालन शाहलाई कुनै पनि बेला फौजदारी मुद्दा ड्याम चाहिँ रात बाह्र साउ राति 12 बजे काम गर्छ अब रविले चाहिँ पावर दियो पार्टीले उसले कुनै पनि मेरो संसदीय दलबाट चाहिँ बालनसर हटाउनु सक्ने अवस्था त्यो त दियो तर संसदीय दल बोलाउनु पर्छ टाइम लाग्छ
3: हटाउन सक्ने क्षमता त छ नि त यतिखेर
4: हो तर त्यो टाइम लाग्छ आज बोलायो भोलि बस्ने होला पर्सि निर्णय गर्ने होला तर बालु आज न त प्रधानमन्त्री लैदियो फौजदारी भन्छ रात 12 बजे भनिदिएपछि त बिहान सम्झ फौजदारी मुद्दा 9-10 बजे त कोर्टमा हाजिर भइसक्यो फौजदारी मुद्दा लिएर अनि के चाहिँ के गर्ने भन्नु चाहिँ रवि रामी चाहिँ पुग्यो जेलतिर
3: त्यसै धारमा नचाइरहेको छ होइन सरकारले
4: के अरे
3: बालन शाहले खुकुरीको धारमै नचाइरहेको स्थिति
4: अहिले बालन शाहले रवि रामी शाहलाई चिक्क पनि नबोल्ने अवस्थामा पुर्याएको छ अब यो राष्ट्रिय मानवाधिकार आयोगले कसरी चाहिँ नि त्यो बालनको त्यत्र स्ट्याटसहरू चाहिँ जेएनजीको आन्दोलनमा त्यो चाहिँ देखेन उहाँ कार्कीजी हो क्या जो हाम्रो त्यो कमिसनको चाहिँ चेयरम्यान हुनुहुन्थ्यो नि उहाँको स्ट्याटस अनुसार चाहिँ नि उहाँले चाहिँ नि अभियोगमा मुस्या छ राष्ट्रिय मानवाधिकार आयोगले त भारत साहको त्यत्रो त स्ट्याटसहरू चाहिँ त्यो उनी अनदेखा गर्यो सो उनको चाहिँ नि रिपोर्ट आएको थियो कमिसनको रिपोर्टमा चाहिँ जेएनजीको आन्दोलनमा भारत साहको त नाम पनि छैन रवि रामी छाने फौजदारी मुद्दा र साँच्ची भनौँ भनेदेखि रवि रामी छाने जेल ब्रेक गरे होइन उसको उसलाई भने तिम्रो शान्ति सुरक्षा दिन सकिँदैन भनेपछि उनकै नेताहरू आएर भने लोभा तपाईँ त मारिदिन्छ सिंहदेवा जलिसक्यो पार्लियामेन्ट जलिसक्यो सुप्रिम कोर्ट जलिसक्यो अब तपाईँको यहाँ पनि जलाउन सक्छ भने उनले बिस्तार लगेका हुन् हो ऊ रवि निस्किन नहुने त्यो पोलिटिक्समा पनि त्यहीँ बसेर मर्न पनि पर्थ्यो गयो निस्क्यो अब त्यो पार्टीले आएर उसलाई बचाउनु खोज्यो दुई दिनमा त फर्की पनि हाल्यो त्यसलाई फौजदारी एकदम जेल ब्रेक गरे भने चाहिँ त्यसो लाउनु नपर्ने थियो तर मानवाधिकार नै जानुहोस् उसले किन त्यसो नचाहिने काम गर्यो मेरो विचारमा त केही न केही स्वार्थ यहाँ कसैको त छ यहाँ
3: भनेपछि अब जनताले फेरि सुशासन पाउँछन् कि पाउँदैनन् जनताको अपेक्षा हुन्छन् कि हुँदैन कार्यपालन हुन्छ कि हुन्न
4: असम्भव यो त हामी सोध्ने चाहिँ 6 महिनामा होस् कि 3 महिनामा होस् कि 1 महिनामा होस् हामी मिलिजुली सरकारको तर्फ हामी राम्रैसँग यो बेग लिएर अगाडि बढेका छ यो राष्ट्र स्वतन्त्र पार्टी भने कुन बेला फुटुन्छ
5: कतै राज्यले राष्ट्रले मध्यावधि सामना गर्नुपर्ने स्थिति
4: मध्यावधि हुनै सक्दैन हामी त्यो खर्च गर्नै असम्भव छ
5: त्यसो भए राष्ट्रमा फुट्यो भने त फेरि दल मिलाउनु पर्ने होला
4: होइन नेचुरली त्यो त्यही मेटर भने मिलिजुली सरकार जो जुन कुरा हामीलाई चाहिन्न भनेर त्यत्रो जाने जेएनजीको आन्दोलन भयो स्थिर सरकारको लागि जुन गरियो हो दिन त दियो जनताले एकदम राम्रो स्थिर सरकारको लागि त दियो अनफोर्चुनेट जसरी हामीले दियौँ नि ती मान्छेहरू बिल्कुलै बेकम्माका मान्छे परेछन् उनले राष्ट्रपतिको कुरा मतलबै लिन्छ अब पर्यो के स्वार्थमा पर्यो आखिरमा इनमा र पुराना पोलिटिक्समा के फरक भयो ओली हेर्नुहोस् प्रचण्ड हेर्नुहोस् देउवा हेर्नुहोस् आफू मालामाल भएका छन् जनता कहाँ पुग्यो त त्यसैले जनताले सकेसम्म स्थिरताको लागि दियो बाबा मिलिजुली सरकार 46 सालदेखि यता हुँदा हुँदा हामी कहाँ पुगेका थियौँ जनताले त दियो ओलीलाई प्रचण्डलाई पनि दिएको थियो तर हुँदो रहन्छ स्वार्थको अगाडि कसैको केही राम्रो हुन्छ हाम्रो धर्मले भनेको छ काम क्रोध लोभ मोह मद मत्सेर यी शत्रु हुनु भनेको छ यो शत्रुले चाहिँ घेर्दो रहेछ जयलाई पनि घेर्दो रहेछ
5: होइन भनेपछि अब यो कतिसम्म फेल हुन्छ क्या स्टेट भने यो दलहरू त्यस्तै बिग्रे अब को आएर त्यस्तो लाउने डाक्टर
4: साहब अन्तर्राष्ट्रिय हेऱ्यो भनेदेखि हाम्रो इन्डिया छिमेकीलाई पनि रिजाउन सकेनौँ जर्मनी जस्तोले हामीले चाहिँ चिराइसक्यौँ मतलब युरोपियन युनियन चिरायौँ हाम्रो कुनै पनि सुशासन देखिया छैन अलिकति त्यो सुजन गुर्ने यताउति गरिरहेका छ ग्रासरुटको काम गरिरहेका छ त्यो मात्रै देखिया छ बाँकी चाहिँ नि अब भनौँ अब स्वर्णिमगले राम्रो बजेट दिएको थिए त उतातिर कर काम नकाएको छन् त्यो विद्यार्थीलाई बिरामीले किन कर लगाइदियो भन्नुहोस् भने अब भन्यो भनेदेखि औषधिको पैसा
5: पाएर त्यस्तो लाउने डाक्टर
4: हेर्नुहोस् हेर्नुहोस् अन्तर्राष्ट्रिय हेऱ्यो भनेदेखि हामीले इन्डिया छिमेकीलाई पनि रिजाउन सकेनौँ जर्मनी जस्तोले हामीले चाहिँ चिराइसक्यौँ मतलब युरोपियन युनियन चिरायौँ हाम्रो कुनै

0: भाव कहाँ चुलिया छ, सरकार व्यवस्था गर्न सकेको छैन भने यत्रो पावर दिएर पनि पावर खेलाउनु पनि जानेन, सुशासन पनि जानेन, आफ्नो स्वार्थको लागि गरी सांसदको सबभन्दा पहिलो के हामीलाई पर्सनल असिस्टेन्ट चाहियो, के को लागि चाहियो भन्नुहोस् मलाई, त्यही हो त्यही त्यही हो, जनताको लागि यो देऊ भन्नु त छैन, हामीलाई पहिले यो देऊ अनि हामी हामी म भनेपछि अनि अलिकति कसरी शासन चल्छ भन्नुहोस् त मलाई,
1: भनेपछि अब जनताले चाहिँ जनता फेरि धोकाको लागि
0: हो हामी पुरै धोकामा
1: गएको राजनीतितर्फ पनि अगाडि बढ्यो सरकार, प्रतिशोधतिर पनि छ कतिपय
0: जब सरकार काम गर्न सक्दैन नि त उसले त्यहाँ उल्टो उल्टो बाटोमा जान्छ, विचार गर्नु वैश्विक यता त्यत्रो चाङका चाङ मुद्दा छन् यी अहिलेका नेताहरू अगेन्स्टमा त्यो कुरा गर्दैन, ऊ चाहिँ दरबार हत्याकाण्ड कुरा गर्छ, अब राजपाट नै गइसक्यो, राजसंस्था गइसक्यो, त्यहाँ चाहिँ ऊ गर्न रेडी हुन्छन् सर, अगाडि चाहिँ अहिले जुन असर पर्ने कुरा ऊ गर्दैन, किनभनेदेखि मेरो विचारमा कम्प्लिट अहिलेका पुराना दलहरू चाहिँ यिनको मिलोमित भइसकेको छ, किनभने यो पार्टीको माथि अप्पर हाउसमा कुनै मेम्बरै छैन, अब जे तलबाट पास हुन्छ माथि पास नगरी हुँदैन, मलाईसँग चाहिँ के छ भने अहिले राम्रैसँग ओली प्रचण्ड देवासँग चाहिँ नि हामी तपाईँको फाइल खोल्दैनौँ, तपाईँहरू माथि हाम्रो पास गर्नुहोस् या उनले चाहिँ हामी पास गर्छौँ तर तपाईँले हाम्रो फाइल नखोल्नुहोस् भनेर म यो चलाएको फेरि यिनलाई पनि अहिले फुट भयो भने त कुनै पनि फ्याँक्नै छ, ओली पनि चाहियो, प्रचण्ड पनि चाहियो, देवा पनि चाहियो, हेर्नुहोस् यो अहिले हामी ब्याक टु मंगलमानमा पुगिसकेका छौँ जनाबाट हेरे पनि,
1: भनेपछि अहिले अब पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति कार्यवाहक सभापति त अहिले हङकङ कता हुनुहुन्छ होइन, नेपालमा आउनु भएको छैन होइन, नेपालमा आउने सम्भावना के छ उहाँको चाहिँ, आउनुहुन्न क्या होइन,
0: उहाँ आफै आउनुहुन्छ भिन्ने कुरा, उहाँले नेपालसँग ल्याउन सक्दैन, चाइनासँग पुरा मिलोमित नगरिकन कहीँ उहाँ त्यहाँ बसिया छ, सिङ्गापुरबाट औषधी गर्न कोही मान्छे हङकङ जान्छ, यो त कम्प्लिट हेर्नुहोस् देउवा ओली र प्रचण्ड तिनटै चाहिँ चाइनाले अँगाले हालेको थियो, यिनले पनि अँगाले हालेका थिए, चाइनाको यो 20 वर्ष यता त कम्प्लिट मुलुकको चाइनिज भइसकेको थियो नि त, भारतले हातै झिकिदिएको थियो, तब अहिले चाइनिजले देउवा ग्रुपलाई चाहिँ अहिले मित्रै भन्टान्छ, जबकि यो सरकारले चाहिँ नि फ्री टिबेटको नारा लिएर आएको जेनजीको मुद्दाबाट त्यो सरकारले उसले राम्रो मान्दैन, हेर्नुहोस् त्यो दलाई लामाको कुरा परिरहेको छ भनेदेखि चाहिँ यो सरकारलाई चाइनाले मान्दैन, देउवा आरामसँग हङकङ बसेका छन्, इन्टरपोलले पनि त्यो के गर्न सक्दैन, देखिहाल्नु भयो आरजुको चाहिँ उसले त्यो रद्द गरिहाल्यो, यताको चाहिँ देउवालाई ल्याउन खोजे पनि चाइनाले उसले कुनै अन्त प्रेसर दिँदैन आउनको लागि, त्यसैले देउवा आफै आउँछ भने आए, आरजु आफै आउँछन् भने आइन, उनलाई प्रेसरबाट ल्याउनु चाहिँ सकिँदैन, असम्भव छ,
1: ए भनेपछि चाहिँ आफ्नै तरिकाले आए मात्रै हो, नत्र चाहिँ
0: यो सरकारले ल्याउँछ, किन चाइना अहिले क्रुद्ध छ, चाइना यो सरकार नेपालसँगै क्रुद्ध छ,
1: यो सरकारसँग चाइना रिसाएको छ किन,
0: किनभनेदेखि अहिलेदेखि जनजीवनमा त्यो अनफोर्चुनेट जनजीवन दुईवटा कुरा पर्यो, एउटा फ्री टिबेटको चाहिँ त्यहाँ कुरा उठिदियो, दोस्रो कुरा चाहिँ नि यो वेस्टर्न फाउन्डेसनहरू कति कतिको नाम आइकन तिनको मान्छेहरू मन्त्री पनि बने, तिन चाहिँ आबद्ध मान्छे मन्त्री बने सुशासनकारी सरकारमा, त्यहाँ त्यसमा चाइना अलिक झस्क्यो र चाइना नत्र चाइनाको चाहिँ तिनवटा पुराना नेताहरू त चाइना त घप्रक्क नेपाल त बुझाइसकेको थियो नि त, यहाँ चाइनाको मात्रै बोलाबाला थियो नि त, इन्डिया त लुकिसकेको थियो नि त, तब त्यस्तो भएको चाइनालाई सडनली चाहिँ उसको हात त्यत्रो प्रयास गर्यो चाइनाले यहाँ जग जमाउन, अब यहाँ जयन्ती आउँदाखेरि त टिबेटको कुरा उठ्यो, वेस्टर्न पावर कुरा उठ्यो, अब हुँदा हुँदा अहिले दलाइलामा कुरा उठिरहेको छ भन्दाखेरि त चाइना हामी त खुसी हुन्छ कुरै छैन, उता इन्डिया भन्नु भनेदेखि बालन शाहले त्यत्रो हात बढाए मोदीले त्यत्रो चाहिँ निम्ता दिए आगे बालन शाह त्यो लत्याइदियो, त्यसपछि रवि लामी शाहले त्यतिकै मिलाउन गयो त उसको काम चाहिँ हाम्रै सरकारले खतम पारिदियो, उसलाई डिसओन गरिदियो, त्यो उहाँ गएको त प्राइभेट भिजिटमा गयो प्रधानमन्त्री कार्यालय कि थाहा पनि छैन भनिदियो भनेपछि त इन्डिया पनि रिसाएको छ, उता जर्मनीले त स्पष्टीकरण मागिसक्यो त्यो यी पासवर्ड बारेमा यहाँको सरकारको रवैयामा, हामी सबै त्यसले घेरिसकेका छौँ, हेर्नुहोस् एकदम चौपडा अवसर छ,
1: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समयको लागि म धेरै धेरै धन्यवाद दिन्छु, नमस्कार, उहाँ हुनुहुन्थ्यो डाक्टर सुन्दरमणि दीक्षित, आदरणीय श्रोता नेपाली बसमा स्वतः विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

अठहत्तर वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: बारीमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नदेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नदेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ खरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल फ्यामिली ब्याङ्क सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट.
2: यतिखेर हाम्रो बीचमा अधिवक्ता कानूनका जानकार कञ्चन कृष्ण देउपाने हुनुहुन्छ. कञ्चनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: हजुर, धन्यवाद, नमस्कार.
2: होइन कञ्चन सर, यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको जुन चाहिँ उहाँ बिना धरौटी रिहा हुनुभयो होइन, उहाँलाई चाहिँ साधारण तारिखमा रिहा गरियो, यो मुद्दाको प्रकृति के थियो? यस्ता खालका कैयन मुद्दाहरू हुन्थे, बिगो दावी गरिसके पछाडि चाहिँ धरौटीमा रिहा गरेका केसहरू पनि छन्, उहाँको मुद्दाको अवस्थिति के हो?
3: हेर्नुहोस्, अब जुनसुकै मुद्दा पनि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 67 अनुसार छुनछेक धरौट अथवा जमानत के गर्ने भन्ने प्रारम्भिक छलफल बहस हुन्छ. अब यसमा के छ भन्दा, 3 वर्षभन्दा बढी कैद हुने खालको अथवा जन्म कैद हुने खालको कुनै गम्भीर कसुरमा त थुनामै पठाउँछ. अब त्यो बाहेक अदालतले अभियुक्तको चाहिँ अदालतमा कसुर स्वीकार गरेको अथवा नगरेको मुद्दाको तथ्य प्रमाण चाहिँ मूल्याङ्कन गर्दा चाहिँ थुनामा राख्न पर्छ भन्ने देख्यो भने अब छुनामा राखेर मुद्दा चलाउँछ, अनि भएन भने चाहिँ उसलाई साधारण तारिकमा छोड्छ. अब विष्णु पौडेलजीकोमा चाहिँ के भने, अब उहाँको मुद्दा चाहिँ अब सम्पत्ति शुद्धिकरणको मुद्दा हुँदाहुँदै पनि उहाँलाई मुख्य अभियुक्त नबनाई दीपक भट्टहरूकोबाट उनीहरूको आधारमा यो मुद्दा चल्या भएर अब मुख्य अभियुक्तलाई नै धरौटी भइसक्यो यो मुद्दामा. होइन, अब मुख्य अभियुक्तलाई धरौटी भएपछि अब सहअभियुक्तको हिसाबमा अथवा चाहिँ एउटा अनुसन्धानको लागि लड्या भएर अब यो मुद्दा चलन्जेल चाहिँ उहाँलाई छोड्न नपर्ने भन्ने खालको अब आदेश गरेका छ. अब यो आदेश चाहिँ एउटा फौजदारी कानूनको सिद्धान्त अनुसार चाहिँ अब यसलाई अस्वाभाविक मान्न मिल्दैन. तथापि मेरो चाहिँ भनाइ के हो भने, विष्णु पौडेल अथवा बारम्बार लाभको पदमा भएको व्यक्ति, धेरैचोटि अर्थमन्त्री भएको व्यक्ति, उहाँमाथि चाहिँ सम्पत्ति शुद्धिकरण अथवा सम्पत्ति धेरै छ भन्ने एउटा आशंका जुन जनमानसमा छ, त्यसको छुट्टी अनुसन्धान गरेर प्रमुख अभियुक्त प्रमुख प्रतिवादी बनाएर मुद्दा चलाएको भए अथवा भ्रष्टाचार को कसुरमा चाहिँ अनुसन्धान गरेर भ्रष्टाचारको अख्तियारले मुद्दा चलाएर उगारे भए चाहिँ यो मुद्दा अझ बलियो हुन्थ्यो. अब त्यस कारण यो कमजोर रूपमा प्रस्तुत भएको भएर अब साधारण तारिकमा छोड्या भन्ने देखिन्छ.
2: अब कसैले कसैको चाहिँ अब बिगो दावी भइसके पछाडि बिगो बराबरकै धरौटी माग गरेका दृष्टान्त उदाहरण पनि छन् अदालतले, होइन, अब कसैलाई चाहिँ 21 करोड़ बिगो हुँदा पनि साधारण तारिकमै छोड्नुपर्ने एउटा परिस्थिति, न्यायपालिका र न्यायमाथि पनि त कतिपयले त प्रश्न उठाइरहेका छन् नि यतिखेर. कञ्चनजी,
3: होइन, यस्तो छ, हेर्नुहोस्, न्याय सम्पादनमा अब सबै न्यायाधीशको चाहिँ स्वयंको अधिकार हुन्छ. अब तथ्य प्रमाणको आधारमा सबैलाई एउटै प्रकृतिको अब सजाय गर्ने अथवा एउटै गर्ने भन्ने हुँदैन. अब अहिले भने जस्तो अब रवि लामिछानेजीको केसमा के छ भन्दा, 3 जनालाई प्रतिवादी बनाएको थियो र संगठित अपराध पनि मुद्दा सँगै थियो. त्यसकारण मुख्य अभियुक्तको हिसाबमा अब धरौटी माग गरेर छोड्यो. अब हामीले त त्यही बेला पनि अब के भने, साधारण तारिकमा छोड्दा यो मुद्दा धेरै जसो चाहिँ, हेर्नुहोस्, अनुसन्धान गर्ने अधिकारीहरूले चाहिँ अब के गर्छन् भन्दा, उनीहरूको स्वविवेकमा धेरै निर्णयहरू हुन्छ. पहिला अनुसन्धान गर्दै चाहिँ सबैलाई पक्रेर थुन्ने होइन, पहिला चाहिँ अनुसन्धान गरेर तथ्य प्रमाणहरू सङ्कलन गरेर अनि त्यो चाहिँ अब कसुरमा चाहिँ ऊ संलग्न छ भन्ने स्थिति भएपछि मात्रै भन्थ्यो हिसाबमा मुद्दा चलाउनु पर्छ भनेर हामी कानुन व्यवसायीहरूले भनिरहेछौँ. तथापि हाम्रो अब प्र्याक्टिस चाहिँ के छ भने, पहिला कसैमाथि अभियोग भयो भने पक्रिने अनि अनुसन्धान गर्दै जाने, अनि अनुसन्धान चाहिँ एउटा छुटलो पनि हुन्छ, अनि अनुसन्धानबाट चाहिँ दोषी नदेखेपछि त अदालतले अब तथ्य प्रमाणको आधारमा छोड्छ भन्ने यो जगजाहिर भएको स्थापित कुरा हो. अब यसमा के छ भन्दा अब यो जुन साधारण तारिकमा छोड्यो पर अब सरकारलाई चित्त बुझेन भने अब दफा 73 बमोजिम यो मुलुकी फौजदारी कार्यविधि संहिताको अब एक त फेरि पुनरावेदन गर्न पाइन्थ्यो, त्यो बाहेक अब अरू उपाय देखिएन। अब यो विभेद चाहिँ न्यायमा के छ भन्दा फरक फरक परिस्थितिको हुनु हुँदैन, तथ्य प्रमाणको आधारमा एउटै हुनुपर्छ। तथापि अब न्यायाधीशका स्वविवेकीय अधिकार अनि त्यो मुद्दामा देशभरका तथ्य प्रमाणको आधारमा अब अलिकति त्यो फरक खालको चाहिँ अब
2: होइन। अब यसमा चाहिँ नागरिकहरूले एउटा सर्वसाधारणहरूले उठाएको आवाज के हो भने जस्तो रवि लामिछानेकै हकमा पनि यहाँले अघि उठाउनु भयो, त्यसमा उहाँलाई पनि एउटा संसदीय छानबिन समिति बनाइएको थियो त्यतिखेर, होइन प्रत्यक्ष रूपमा संलग्न उहाँको देखिएन भनेर उसले प्रतिवेदन रिपोर्ट बुझाएको थियो। पछि चाहिँ सरकारले चाहिँ सम्पत्ति शुद्धिकरणदेखि लिएर चाहिँ यो संगठित अपराधको मुद्दा दर्ता गरेर चाहिँ उनलाई संसद पदबाट निलम्बन पनि गरायो, तर उनको पुष्टि हुने आधारको चाहिँ प्रत्यक्ष रूपमा संलग्नता भएकै आधारको त तथ्य प्रमाणहरू त थिएन नि त उस संसद दलकोलाई मान्ने हो भने त, होइन त्यो समितिको प्रतिवेदनलाई मान्ने हो भने, तर उनीमाथि बिगो दावी पनि गरियो, अहिले अभियोग विस्तारै अब फिर्ता पनि हुँदैछ हुनलाई चाहिँ भन्दा यो कतै न्यायमा विभेद त होइन, यसमा केही प्रश्न गर्नुपर्ने बेला त होइन भन्ने खालको विषय जोडियो क्या?
3: होइन, निश्चित रूपमा यो कुरा चाहिँ हेर्नुहोस्, अब हामी लगायत स्वागत नेपाल हामी कानून व्यवसायी धेरैले यो कुरा पहिल्यैदेखि न्यायमा विभेद छ भन्ने कुरा उठाएको, नेपाल बार एसोसिएसनले पनि यो कुरा गरिरहेका छ। त्यसकारण अब न्यायाधीशहरूको नियुक्ति हुँदै एउटा स्वच्छ सुनवाईको प्रकृतिबाट हुनुपर्छ, न्याय परिषद अलिकति प्रभावकारी हुनु पर्यो, न्याय परिषदले यस्ता मुद्दामा विभेद भएको छ भने त्यसका फाइल मिसिन झिकाएर अनुसन्धान गर्नु पर्यो अथवा त्यो गम्भीर रूपमा लिनु पर्यो भन्ने कुरा एउटा हो। अर्को कुरा चाहिँ अब हरेक मुद्दामा तथ्य प्रमाणको आधारमा हरेक इजलासले एउटै किसिमको फैसला अथवा आदेश त गर्दैन, अब यसलाई कसरी लिनु पर्यो भन्दा योभन्दा अगाडि हेर्नुहोस् अब रवि लामिछानेमाथि पनि छुनामा राखेर अनुसन्धान भयो पछि हुनु पर्दैन भन्ने त्यही अदालत होइन त्यही अदालतबाट आयो, पहिला अब छुनामा राखेर चाहिँ मुद्दा पूर्वपत्ति गर्नुपर्छ भने अब पछि हेर्नुहोस् अब भरोसी राखेर छुट्ने अवस्था आयो, त्यो पनि एक तहको अब जनताले चाहिँ पर्दैन भन्ने देखिरहेका थिए, अदालतले छुन्यो, अब अहिले जनताले छुन्नुपर्छ भन्ने देखिरहेका छ। तथापि तथ्य प्रमाण चाहिँ बलियो रूपमा सरकारले अलिकति यसको तयारी पनि नगरिकन यो हतारोमा मुद्दा चलाएको जस्तो देखियो। अब यसमा केही विभेद त तपाईँको सर्वसाधारण अथवा उच्च पदस्थ व्यक्तिका ती मुद्दाका सुनवाईदेखि नै अलिकति अब वकिलहरू लिएर जाने परिपाटी अब कसैले सुनवाई नै गर्न नसकिने न्यायमा केही विभेद त छ, त्यो म छ भन्ने छैन भन्दिनँ, म एकदम अदालतमा डे टु डे प्र्याक्टिस जाँदा पनि हेर्नुहोस् त्यो न्याय चाहिँ अलिकति सर्वसाधारणका लागि अथवा गरिब मान्छेको लागि चाहिँ महँगो र गाह्रो प्रक्रिया छ, त्यो त्यो कुरा म स्वीकार छु। तथापि अब अदालतले गरेका कुनै पनि आदेशहरूमाथि चाहिँ अब हामीले प्रश्न उठाउने भन्दा पनि अब यसलाई चित्त बुझेन भने अब न्याय परिषदमा उजुर गर्ने दुई तहमा जाने बाहेक अरू विकल्प नभएको भएर म कानुनको व्यवसायी कानुनको विद्यार्थीले यसमा अब गलतै हो भन्न चाहिँ मिल्दैन।
2: अब जाँदा जाँदै यतिखेरको समग्र स्थिति कसरी हेर्नु भएको छ? सरकार सही ट्र्याकमा छ? भ्रष्टाचारीहरूलाई चाहिँ कडगरामा ल्याउने कुरामा उसले देखेको देखाएको परिपक्वता कतिको बलियो छ, कतिको सान्दर्भिक छ कानुनी हिसाबले?
3: होइन, मैले सरकारको चाहिँ बारम्बार भनाइ गरेको छु के भने यो नियम कानुन अथवा चाहिँ अब न्याय परिषद के अरे न्यायपालिकाकै रिफर्म पुनर्संरचना गर्नु जरुरी छ भनेर सुरुले कुरा उठाइराखेको भएर अब यही प्रणाली अन्तर्गत यसरी नै जाँदा त हेर्नुहोस् सम्पत्ति शुद्धिकरण ऐन 64 को मकसद के हो भने कुनै पनि गैर कानुनी क्रियाकलापबाट आर्जन गरे सम्पत्ति अथवा भ्रष्टाचारबाट आर्जन गरे सम्पत्तिलाई लगानी गर्यो वैध रूपमा भने त्यसलाई चाहिँ सम्पत्ति शुद्धिकरण ऐन आकर्षित हुन्छ। त्यसकारण यो सम्पत्ति शुद्धिकरण ऐन भन्दा पनि यसलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग 48 अन्तर्गत भ्रष्टाचार निवारण 50 अन्तर्गतको मुद्दा चलाउनु पर्छ। कोही पनि उच्च पदस्थ व्यक्तिमाथि चाहिँ अकुत सम्पत्ति अथवा जीवनशैली धेरै देखियो भने त्यसलाई चलाउने भने भ्रष्टाचारको मुद्दा हो। अब यही चाहिँ संवैधानिक अङ्ग भएको भएर अख्तियार को अब प्रमुखहरूलाई एक दिन प्रधानमन्त्रीले बोलाएर राष्ट्रैमा यहाँ चाहिँ विवाद निक्लिन खोजेको थियो। यसकारण यही अख्तियार प्रमुखहरू यही प्रमुख आयुक्तहरू भएर यो प्रभावकारी अगाडि मुद्दा बढेन भने सरकारले यिनीहरूलाई चाहिँ नहटाइकन ठुलो रूपमा भ्रष्टाचारका मुद्दा उठाएर कारवाही गर्न सक्ने अथवा सम्पत्ति शुद्धिकरणको त अहिले हेर्नुहोस् न सम्पत्ति छानबिन आयोगको अब काम कारवाही नै रोक्यो. यसले गर्दा भ्रष्टाचारको मुद्दा नै प्रभावकारी रूपमा यो सरकारले अगाडि बढाउनलाई अप्ठ्यारो छ, बाधा विरोध छ भन्ने चाहिँ कानूनी रूपमा मैले देखिरहेको छु.
2: हस् कञ्चन सर, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो कञ्चन कृष्ण नेउपानी, कानूनका जानकार अधिवक्ता. धेरै श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पालिका बसमा उपस्थित हुनेछ.
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ, काठमाडौँ.

0: फुटबलको महामेला हेर्न दिशम खेलको मजा फित्र्याउँ आफ्नै होम आजै दिशो विचार गरौँ 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण सानो प्याकेज बोनस पाऊ भरपूर मनोरञ्जन सहित मात्र रु 979 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्
1: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस
2: यतिखेर हाम्रो बेसमा लम्की सुहा नगरपालिकाकी मेयर प्रभावशाली नेत्री सुशीला साई पालिका बहसमा जोडिनु भएको छ सुशीला साईजी यहाँलाई पालिका बहसमा हार्दिक स्वागत छ नमस्कार गुड मर्निङ
3: नमस्कार हजुर गुड मर्निङ
2: होइन मेयर साहब तपाईँलाई डन भन्छन् होइन लम्की सुहा नगरपालिकाको समग्र स्थिति हेर्ने हो भने त्यहाँ केही न केही भइ नै रहेको हुन्छ तपाईँको काम कर्तव्य अधिकार त्यसपछि भइरहने विवादहरू लम्की सुहा नगरपालिकाको विकासमा चाहिँ तपाईँमाथि प्रहार भएको हो कि तपाईँले नै यस्ता क्रियाकलापमा संलग्न हुनुभएको मेयर साहब
3: म चाहिँ यस्ता कुराहरूमा संलग्न भएको होइन कि म माथि प्रहार भएको हो अब त्यहाँको परिस्थिति हरेक कुराहरू हेर्ने हो भने अब केही न केही घटना घट्ने ठाउँ नै हो त्यो त्यसरी तर त्यहाँ पनि अनुकूलता मिलाएर हामीले समाजमा गर्नुपर्ने कार्यहरू र हामीहरू जनताको सेवक भएका कारणले कहिलेकाहीँ केही कुराहरू हुन्छन् त्यस्तो ठुलो मान्नुपर्ने आवश्यकता चाहिँ लाग्दैन तर प्रहार चाहिँ प्रहार धेरै
2: जेन्जी विद्रोहताका चाहिँ राम्रो काम गर्नुभएको थियो जनताले प्रशंसा पनि गरेका थिए तर मेयर साहब पटक पटक विवादमा चाहिँ तपाईँ किन आउनुहुन्छ
3: जेन्जी आन्दोलनमा हाम्रो भूमिका धेरै राम्रो रहेको थियो जनप्रतिनिधि सबै ठाउँ हेर्ने हो भने लम्की सुहा नगरपालिकाको जनप्रतिनिधिको महत्वपूर्ण भूमिका पनि रहेको थियो र लम्की सुहा नगरपालिकाका जनप्रतिनिधिहरूले राम्रो काम गरेको परिस्थिति भएका कारणले जेन्जी मुभमेन्टमा त्यो परिस्थिति आएको सायद राम्रो काम नगरेको भए त्यो परिस्थिति आउँदैन थियो होला देशभरि आगो लागिरहेको बेला जन्मिरहेको बेला सरकारी कार्यालयदेखि लिएर प्राइभेटसम्म हामीले जोगाउन सफल भयौँ किनकि सायद हामीले राम्रो काम गरेका कारणले सफल भएका हौ त्यहाँ सायद राम्रो काम नगरेको भए त्यो परिस्थिति पनि सिर्जना हुँदैन थियो र गर्वको कुरा के हो भने आज सबैजना सबै जनप्रतिनिधिहरू विकास बजेटलाई अहिले मर्मतमा लगाइराख्नु भएको छ नगरपालिकामा भने हामी विकास बजेट विकासमै काम गरिरहेको परिस्थिति चाहिँ त्यो जेन्जी मुभमेन्टमा जुन भूमिका हाम्रो रह्यो त्यस कारणले हामीले अहिले विकासका लागि अगाडि बढेको अवस्था हामीले पाएका छौँ
2: तर अब अस्ति मात्रै अब लम्की सुहा नगरपालिका र त्यहाँ मलाई लाग्छ प्रदेश बीचको केही कन्ट्राडिक्सनका विषयहरू पनि व्यापक रूपमा आए उछालिए पनि होइन तपाईँका केही अडियोहरू पनि बाहिर आए यो के हो खासमा त्यो विवाद के हो यो कहाँनिर चाहिँ कुरा नमिल्या हो यो कन्ट्राडिक्सन के हो तपाईँहरूको
3: यो प्रदेश सरकारको र स्थानीय सरकार बीचमा संघ सरकार बीचमा अब तीनटा सरकारहरू बीचमा केही कुराहरू अहिले पनि क्लियर छैनन् जुन कुरा अस्तित्व स्वीकार्ने कुराहरू छ स्थानीय सरकारलाई स्थानीय सरकार त मान्न पर्यो नि त अब संघको कुरामा हाम्रो कोर्डिनेसन भएकै अवस्था छ त्यसमा नराम्रो परिस्थिति र असहयोग भन्ने चाहिँ छैन तर प्रदेशको कुरामा अहिलेको प्रदेश सरकारले मन्त्रीजीहरूले कोर्डिनेसन गरेकै अवस्था छ तर यहाँभन्दा पहिला यो स्थानीय सरकार केही पनि होइन भनेर कानुन मिचेर कानुन बमोजिम अगाडि बढ्नुपर्ने ठाउँमा उहाँहरूले काम नै नमानिकन स्थानीय सरकार त के पनि होइन हामीले जे पनि गर्नुपर्छ भन्ने ढङ्गले जुन उहाँहरू बढ्नुभयो त्यसको प्रतिकार गरेको हामी गर्छौँ पनि त्यहाँको स्थानीय सरकारका र त्यहाँका जनताहरूका लागि हामीले कुनै पनि नराम्रो कुरामा हामीले एग्रिमेन्ट गरेर अगाडि हुनुपर्छ भन्ने हामीलाई लाग्दैन त्यहाँको जनताले सेवा पाउनका लागि र त्यहाँका जनतालाई फाइदा हुने कुरामा हामीले लडाई पनि लड्नुपर्छ त्यो लडाई हामी लडिरहेका छौँ किनकि स्थानीय सरकारलाई कम्तीमा यसको अस्तित्व के हो भन्ने कुरा त बुझ्नु पर्यो नि त प्रदेश सरकारले अनि व्यक्तिगत आफ्ना व्यक्तिगत स्वार्थका लागि अथवा व्यक्तिगत पहिचानका लागि कसैको राजनीतिक सिद्ध हुने कुरामा कसै स्थानीय सरकारले गरेका कार्य र कामलाई पनि स्थानीयलाई नै बाधक देखाएर हामीले गरेका थियौं भनेर जुन देखाउन खोजियो त्यसको प्रतिवाद हामीले गरेका हौं, किनकि स्थानीय सरकार र प्रदेश सरकारको जुन प्रादेशिक अस्पतालको बारेमा चलिरहेको छ कुरा, बिमारीहरू बाहिर आएका छन्, सबै प्लान अनुसार कसरी स्थानीय सरकारलाई फसाउने भनेर लागिराख्नु भएको छ। स्थानीय सरकारलाई विकासमा जोड्नुपर्छ, स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ भन्ने कति पनि छैन उहाँहरूको। अहिले स्थानीय सरकारले प्रादेशिक अस्पतालमाथि कति खर्च गरेको छ, स्थानीय सरकारको त्यो योगदान कति छ, स्थानीय सरकारको हरेक कुरा लगानी कति छ भन्ने कुरा त तपाईँहरू सबैले गएर त्यहाँ हेर्न सक्नुहुन्छ। हिजो प्रदेशको कति थियो, कति छ र कति थियो भन्ने कुरामा मनन गर्नुपर्ने आवश्यकता छ। प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर आएको भए सायद यो परिस्थिति चाहिँ आउँदैन थियो। नगरपालिकामा भएका गरिबीलाई एकदमै राम्रो पक्षले हेर्नुभन्दा पनि गरिबीलाई नराम्रोसित
2: प्रदेशले चाहिँ के गरोस् भन्ने तपाईँहरू चाहनुहुन्छ, तपाईँहरूका शर्तमा चाहिँ प्रदेशले हस्तक्षेप किन गरिरहेछ त्यसो भए?
3: प्रदेशले के गरोस् भन्ने चाहना हो भने हाम्रो नगरपालिकासँग समन्वय गरेर सहकार्य गरेर अगाडि बढोस् भन्ने चाहना हो।
2: प्रदेशले त्यो सहकार्य गरेन,
3: स्थानीय सहकार्य गरेर सहकार्य बिना जुन लम्किचुवा नगरपालिकामा घटना घटिरहेका छन् दिन प्रतिदिन, यो उहाँहरूको व्यक्तिगत कुराले गर्दा यो यतिसम्म आइपुगेको अवस्था हामीले थाहा पाएका छौँ। किनकि नितान्त राज्यका लागि त्यहाँका जनताका लागि कार्य गर्ने व्यक्तिहरूले त दुई कदम पछाडि पनि सर्न पर्ला नि त, खै त्यहाँ त्यो परिस्थिति हामीले पाएका छैनौँ। धेरै राम्रा काम गरेका भए सायद प्रदेशले 200-300-400 पिसहरू लगाएर त्यहाँ उद्घाटन गरिहाल्नु पर्ने, त्यहाँ ब्यानर लगाइहाल्नु पर्ने, तर त्यहाँका काम आर्थिक आयोगको अवस्था नहेर्ने, त्यहाँका कर्मचारीको सुनिश्चितताका कुराहरू नगर्ने, त्यहाँ समिति बनाउने कुरामा पनि सर्वपक्षीय सर्वदलीयका कुरामा बोल्दै नबोल्ने, आफ्ना व्यक्तिगत व्यक्तिहरू र आफ्ना स्वार्थका लागि आफ्नो पछाडि उभिने व्यक्तिहरूलाई ल्याएर राखिने,
2: होइन अस्पताल चाहिन्छ, अस्पताल चाहियो, प्रदेश अस्पताल चाहिँ स्थापना हुनुपर्छ भनेर तपाईँका विरुद्धमा पनि त नाराबाजी गरिरहेका दृश्य देखिन्छ त्यहाँ हस्पिटल प्रान्त
3: उहाँहरूले गराइएको, मेरो विरुद्धमा नारा जुलुस नै भएको होइन, उहाँहरूले प्लानबद्ध गराउनु भएको, प्लानबद्ध गर्नुभयो तर सफल हुनु भएन यसमा, किनकि मेरा विरुद्धमा नारा जुलुस त्यसरी नितान्त भइदिएको भए जनताका अगाडि केही गर्न सक्ने हाम्रो हैसियत रहन्छ र हामी त जनताले चिनेर पठाएको सेवक हो नगरपालिकाको। हामीले मैले जति त्यहाँ नारा जुलुस गर्नुभयो त्योभन्दा 100 गुणा सपोर्ट पनि पाएको छु नि त, त्यही भएर त्यो ठाउँमा टिकेको छु। किनकि त्यो ठाउँ तपाईँहरूलाई हेर्ने हो भनेपछि अलिकति विवादित ठाउँ नै हो, पहिलेदेखि नै लम्पिचुवा नगरपालिका भनेको सामान्य ठाउँ नै होइन, त्यो एकदमै त्यस्ता खालका घटनाहरू घटेको परिस्थिति तपाईँहरूलाई अहिले हामी मेयर हुनुभन्दा अगाडि पनि हेर्नुभएको होला, जनप्रतिनिधि आउनुभन्दा अगाडि, अहिले अहिले अहिले पनि समाजमा गतिविधिहरूलाई नियन्त्रण गरेर अगाडि हामी हिँडिरहेको परिस्थिति छ। त्यहाँका जनताहरूले खुल्याम भिन्न पाउनुपर्नेदेखि लिएर आफ्नो हकहितका लागि आफ्नो स्वेच्छा अनुसार बाँच्न पाउने अधिकारका लागि जुन त्यहाँका जनताहरूलाई त्यो माहौल हामीले क्रिएट गरेका छौँ, त्यसकै त्यो त्यस त्यही कुरामा हामी ढलेर अगाडि बढ्नुपर्छ जस्तो हामीलाई लाग्छ। तर कसैले गरेका योजनाहरू केही दिन केही क्षणिक केही पल मात्र रहन्छन्, त्यो कुरा उहाँहरूलाई महसुस भइसकेको छ।
2: भनेपछि त्यो विवाद अहिले पनि सतमै छ वा चाहिँ टुङ्गिन लाग्यो, सहमति भयो?
3: अहिले अहिले चाहिँ टुङ्गिन थालेको छ, किनभने सामाजिक विकास मन्त्री अहिले चेन्ज हुनुभएको छ, उहाँले कोर्डिनेसन गरिराख्नु भएको छ, अब मलाई लाग्छ उहाँहरूले पत्र पठाएर छलफलमा अगाडि पनि बढ्नुपर्छ, यो बजेट पास भइसकेपछि भन्नुभएको छ, त्यहाँ प्रदेश सरकारको बजेट अहिले पास भएको अवस्था छैन, योभन्दा पछाडि अनुकूलता मिलाएर प्रदेश सरकार र स्थानीय सरकार अहिलेको सामाजिक मन्त्रीजीले दुई पक्षले बसेर दुई तिनचोटि बोलाएर छलफलमा पनि बस्नु भएको छ, राम्रो भूमिका छ अहिलेको मन्त्रीजीको।
2: अब भनेपछि प्रदेशमा प्रदेश हस्पिटल लम्किचुवामा हुनुपर्छ भन्ने कुरामा तपाईँहरूको कहीँ पनि विरोध होइन, होइन त्यहाँ चाहिँ हुनुपर्छ,
3: कहीँ पनि विरोध छैन, लम्किचुवा प्रादेशिक अस्पताल हुनुपर्छ भनेर मागै गर्ने हामी स्थानीय सरकार हो, त्यो माग नगरेसम्म कसैले ल्याउन चाहेर प्रादेशिक अस्पताल चाहिँ आउँदैन, चाहे त्यो प्रदेशले चाहे संघले प्रादेशिक अस्पताल
2: मुख्यमन्त्री अहिलेका मुख्यमन्त्रीले मुख्यमन्त्रीले अहिले चाहिँ हामीले विकास गर्न खोज्यो त्यहाँ विकास विरोधी कामहरू भए भनेर चाहिँ आरोप लगाइरहनुहुन्छ नि त, होइन त्यहाँ पटक पटक
3: उहाँले लगाउनु र आफ्नो व्यवहारमा फरक भिन्नता पाउनु मात्रै धेरै फरक छ, किनकि आफ्नो पालिकासम्म मिलाउन नसक्ने मुख्यमन्त्रीको जुन भूमिका छ त्यो भूमिका अहिले प्रदेशमा बजेटको अवस्था हेरिसक्नुभयो, प्रदेशको
2: मन्त्रीमण्डलको
3: गठनको परिस्थिति देखिसक्नुभयो होइन, विवादितका कुरामा त उहाँ कति विवादित हुनुहुन्छ भन्ने कुरा त प्रश्न मिडियामै आइसकेको छ, तर योजनाबद्ध जुन नगरपालिकालाई सिद्धाउने काम उहाँहरूबाट भयो त्यो राम्रो पक्ष चाहिँ होइन, किनकि आफ्नो नगरपालिका मिलाउन नसक्ने मुख्यमन्त्रीको क्षमता के हो भन्ने कुरा त सबै ठाउँ प्रष्ट भइसकेको छ, कतिपय कुराहरू आफ्नो पार्टीदेखि लिएर आफ्नो नगरपालिकासम्म विवाद बनाइकन यति नेपालभरि सबै ठाउँमा ल के भएको यो प्रदेश सरकारको र स्थानीय सरकारको भन्ने जुन भाष्य निर्माण आएको छ त्यहाँ त्यो अवस्था हेर्ने हो भने हामीले भनिराख्नु पर्ला जस्तो लाग्दैन।

0: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM
1: रेडियो साइन 89.8 मेगाहर्ट्ज
2: प्रश्नमा गम्भीर प्रश्न उठेर कार्यवाही समेत भोगिसकेका डाक्टर जितेन्द्र परियार नयाँ दानेश्वर स्थित निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालको कार्यकारी निर्देशकको संक्षिप्त सूचीमा परेका छन्। विगतमा निलम्बनमा परिसकेका उम्मेद्वार डाक्टर परियार सर्टलिस्टमा परेपछि सरकारी छनौट समितिको निर्णय र मापदण्डमाथि प्रश्न उठेको छ। निजामती कर्मचारी अस्पताल संचालक समितिको अध्यक्ष नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था छ। हाल मुख्य सचिव गोविन्द बहादुर कार्की छन्। समितिमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य शासन मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवहरू सदस्य रहने व्यवस्था छ। विगतमा गम्भीर लापरवाहीको आरोप लागेका व्यक्तिको छनौटले समितिको निष्पक्षतामाथि नैतिक प्रश्न खड़ा भएको सरकारवालाहरूले बताएका छन्। विवादित चिकित्सक डाक्टर परियार सर्टलिस्टमा परेसँगै उनी विरूद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत परेको छ। गौडेता नगरपालिका वडा नम्बर 1 बकैनियाका 24 वर्षीय अफसर आलम हुसेन टेलिकमको टावरबाट ओर्लिएका छन्। उद्धारपछि घर फर्केका छन्। बिहानै उनी सदरमुकाम मलङ्गवा स्थित नेपाल टेलिकमको 80 फिट टावरमाथि चढ़ेपछि केही समय तनाव भएको थियो। घटना थाहा पाएपछि उनका घरबाट आमा बुवा आएर सम्झाएका थिए। आमा बुवाको आग्रहपछि उनी टावरबाट ओर्लिएर घर गएको स्थानीयहरूले बताएका छन्। उनी सर्लाही क्याम्पस मलङ्गवाका बीबीएसमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: एलजीले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। चितवनको इच्छा कामना गाउँपालिका सह जलबिरे नजिक मुगरी नारायणगढ़ सड़क खण्डमा 3 सवारी सावनी कापसमा ठोकिँदा करिब 26 जना यात्रु घाइते भएका छन्। आइतबार बिहान करिब 7:10 बजे काठमाण्डुबाट दाङतर्फ जाँदै गरेको लुप्र 03001-05-05 नम्बरको बस सर्लाहीबाट काठमाण्डुतर्फ जाँदै गरेको मप्र 03002-732 नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बाप्र 03001-07 नम्बरको ट्रक एकापसमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्स मार्फत उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटना हुँदा अवरूद्ध भएको सड़क खण्ड सवारी साधन हटाए दुवै तर्फी नै सुचारू भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल चीन व्यापारको प्रमुख स्तर मार्ग स्याप्रुबेसी र सुवागढ़ी सड़क अहिले चीन सरकारको सहयोगमा स्तर उन्नतिको क्रममा रहेको छ। गत वर्ष चीनतर्फको लेहेन्दे खोलामा आएको बाढ़ीले सड़कका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पुननिर्माणसँगै सड़कलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढ़ाइएको हो। निर्माण कार्य जारी रहेकाले वर्षायाममा सड़कका धेरै स्थान हिलाम्ने बनेका छन्। सड़क खन्ने चौड़ा पार्ने काम भइरहेका कारण मालवाहक सवारी साधन संचालनमा कठिनाई भइरहेको छ। विशेष गरी नेपाल चीनबीच आयात निर्यात हुने कन्टेनर र ठूला ट्रकहरूलाई साँगुरो तथा हिलोयुक्त सड़क पार गर्न समस्या हुने गरेको छ। र सगरी नाका चीनसँगको नेपालको सबैभन्दा व्यस्त उत्तरी व्यापारी नाका हो। दैनिक रूपमा सयौं मालवाहक सवारी साधन यही मार्ग हुँदै चीनको केरिङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात हुने गर्छ। यही कारण सड़कको क्षमता वृद्धि र सुरक्षित संचालनलाई प्राथमिकतामा राख्दै दुई लेनको आधुनिक सड़क निर्माण थालिएको हो। हाउस त काठमाण्डुमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: हेलो 1 2 3 चेक
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो। इलेभेन AM
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफी नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98-450-82-997,
6: 98-550-10-997।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-67-359।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: चैते धानमा नेक ब्लास्टको समस्या।
11: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
10: रोगको लागि अनुकूल मौसम,
11: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
10: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1,
12: हुमल 2,
10: हुमल 5,
12: हुमल 6
10: र हुमल 7 लगाउने।
11: खेतमा पानी जमाइराख्ने:
10: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
11: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक टेक छोयो कि चल्यो
1: चटाइङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटाइङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
5: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
0: नेपाली चाडपर्व तथा शुभ साहित्यको विस्तृत विवरण
5: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
5: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
0: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा

0: चाहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: दिएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। लगातारको वर्षासँगै पानीजन्य संक्रमणको जोखिम सम्बन्धी खबरबाट, मनसून सक्रिय भएसँगै देशभर पानीजन्य तथा विभिन्न संक्रामक रोगका बिरामी बढ़ेका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा मात्रै देशभर 785 जना झाटा पखालाका बिरामी फेला परेका छन्। यसमध्ये सबैभन्दा धेरै 380 जना बागमती प्रदेशमा छन्। यसका साथै मुलुकभर डेंगू, टाइफाइड र श्वास प्रश्वास सम्बन्धी समस्या समेत देखिएको छ। लगातारको झरीका कारण काठमाडौँ उपत्यकामा खाने पानीका मुहान दूषित हुन सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले हैजाको उच्च जोखिम रहेको चेतावनी दिएका छन्। यसैबीच निरन्तरको वर्षाका कारण पहिरो खस्दा पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिकाको वडा नम्बर 15 र 17 को सीमानामा पर्ने रातो पैरहोमा नदी कटानका कारण पहिरो खसेको हो। नदी थुनिएपछि माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर बढ़ेको छ। स्थानीय प्रशासनको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरी सतर्क रहन अनुरोध गरेको छ। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र चट्याङका 58 घटना भएका छन्। यी दुर्घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। अविरल झरीका कारण 8 मुख्य सड़कहरू पूर्ण रूपमा बन्द भएका छन्। सड़क अवरूद्ध भएपछि काभ्रे, सिन्धुली र मकवानपुर सहित 21 जिल्लाका जोखिमपूर्ण सड़क खण्डमा राति गाड़ी चलाउन रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा सबैभन्दा धेरै दाङको अमरपुरमा 107 मिलिमिटर वर्षा भएको छ। सरकारले यो वर्ष बनाउने 166 वटा कानूनको सूची संसद सचिवालयमा बुझाएको छ। विधेयन ऐनको व्यवस्था अनुसार विभिन्न मन्त्रालयहरूले वर्षभरि तयार पार्ने विधेयक संसदमा दर्ता गराएका हुन्। प्राप्त विवरण अनुसार सरकारले 166 वटा कानूनलाई पहिलो प्राथमिकतामा राखेको छ। यी विधेयकहरूलाई आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात आगामी असोज महिनाभित्रै पारित गरिसक्ने योजना छ। पहिलो प्राथमिकतामा कानून मन्त्रालयका 9, पूर्वाधार विकासका 8 तथा प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, कृषि र स्वास्थ्य मन्त्रालयका महत्वपूर्ण विधेयकहरू परेका छन्। यस्तै दोस्रो र तेस्रो प्राथमिकतामा रहेका कानूनहरूलाई क्रमशः दोस्रो र तेस्रो त्रैमासिकभित्र ल्याइनेछ। सबैभन्दा बढ़ी कानून बनाउने सूचीमा कानून मन्त्रालयका 17 तथा पूर्वाधार र स्वास्थ्य मन्त्रालयका 16 वटा विधेयक रहेका छन्। संसदीय समितिले देशभरका बाल सुधार गृहको अवस्था सुधार्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकले सुधार गृहको भौतिक पूर्वाधार क्षमता र बाल बालिकाको खानपान व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन भनेको हो। अनुगमन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले रूपन्देहीको बाल सुधार गृह साँघुरो र अनुपयुक्त भएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नयाँ भवनमा सार्न गृह मन्त्रालय सहितका निकायलाई निर्देशन दिएको छ। यस्तै सुधार गृहमा रहेका बाल बालिकाले पाउँदै आएको दैनिक खर्च र सीधा अपर्याप्त रहेकाले उनीहरूको उमेर अनुसारको पोषणयुक्त खाना र पालन पोषणको उचित प्रबन्ध मिलाउन सरकारलाई भनिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रदेशहरूमा 3 ठूला राजनैतिक दल मिलेर सरकार गठन गर्ने प्रस्तावप्रति असहमति जनाउनु भएको छ। ललितपुरमा आज आयोजित नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण तथा 44 बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा उहाँले यस्तो सहमति लोकतान्त्रिक मूल्य र जनमत विपरीत हुने बताउनुभयो। थापाले 3 प्रमुख पुराना दल सत्तामा सहभागी हुँदा प्रदेश सभा प्रतिपक्षविहीन बन्ने र त्यसको राजनैतिक अस्थिरता बढ़ाउने उल्लेख गर्नुभयो। कंग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै उहाँले अब सिद्धान्तमा सम्झौता नगर्ने प्रश्न पार्नु भएको छ। निर्वाचन अघिको गठबन्धन र समीकरण वर्तमानले दलहरूको पहिचान संकटमा परेकाले कंग्रेस अब पुरानो कमजोरी नदोहोर्याउने अडानमा रहेको सभापति थापाको भनाई छ। नेकपा एमाले संसदमा आफ्नो प्रस्तुतिलाई बलियो बनाउन पार्टीका सांसदसँग छलफल कार्यक्रम आयोजना गरेको छ। पार्टी संसदीय मामिला विभागको आयोजनामा ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी छन्। छलफलमा संसद सचिवालयका पूर्व सचिव हर्क राज राई सहितका विज्ञहरूले संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउनु भएको छ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल लगायतका नेताहरूले पार्टी नीतिबारे धारणा राख्ने तय भएको छ। संसदीय दलकी उपनेता पद्मा अरियालले संसदलाई विशेष बनाउन र सरकारका कमजोरीमाथि सशक्त आवाज उठाउन यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग जापानले राप्रपाका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा दिएको भनाईप्रति विरोध जनाएको छ। सांसद शाहीले तथ्य नबुझे नागरिक र राष्ट्रपा समर्थकमाथि अपमानजनक शब्द प्रयोग गरेको विभागको आरोप छ। प्रवास विभागका अध्यक्ष दीपक केसी र सहसचिव फणीन्द्र शर्मा सुवेदीले जारी गर्नुभएको विज्ञप्तीमा जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो असंयमित व्यवहार हुनु राजनैतिक मर्यादा विपरीत भएको उल्लेख छ। राष्ट्रपा जापानले सांसद शाहीलाई आफ्नो गल्ती सच्याउँदै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरीद बिक्री सम्झौता भएर पनि तोकिएको समयमा उत्पादन शुरू गर्न नसकेका जलविद्युत आयोजनाको म्याद थप गर्ने तयारी गरेको छ। प्राधिकरण संचालक समितिको बैठकले कामको भौतिक अवस्था र सम्झौताका शर्त पालनाको आधारमा आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्था अनुसार राम्रो काम गरिरहेका र काबू बाहिरको परिस्थितिले समस्यामा परेका आयोजनाले म्याद थपको सुविधा पाउनेछन्। तर सम्झौता अनुसार काम शुरू नगरेका र 25% भन्दा कम भौतिक प्रगति भएका आयोजनालाई सुधारका लागि चेतावनी दिइनेछ। चित्तबुझ्दो न जवाफ नआए वा काममा सुधार नभए त्यस्ता आयोजनाको सम्झौता नै रद्द गर्ने प्रक्रिया अघि बढ़ाइने प्राधिकरणले जनाएको छ। देशभरका विभिन्न 10 औद्योगिक क्षेत्रमा संचालित उद्योगहरूले भौतिक संरचना प्रयोग गरे बापतको 46 करोड़ रूपियाँ भन्दा बढ़ी महसुल बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार गत असार मसान्तसम्म उद्योगीहरूले कुल 46,81,00,000 रूपियाँ राज्यकोषमा दाखिला गरेका हुन्। देशभरका 300 भन्दा बढ़ी उद्योगहरूको 88 करोड़ रूपियाँ बकेउता रकम बाँकी रहेकामा ताकेतापछि यो रकम उठेको हो। यसैबीच लामो समयसम्म बकेउता रकम नतिर्ने 10 उद्योगको सरकारी अधिकारीहरूले बिजुलीको लाइन काटिदिएका छन्। लाइन काटिनेमा 4 करोड़ रूपियाँ बकेउता रहेको कन्टिनेन्टल ग्रुपका 2 उद्योग समेत समावेश छन्। गत आर्थिक वर्ष 2082-83 वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा 7,92,100 श्रम स्वीकृति लिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा 47,099 कम हो। कुल विदेशीका मध्ये 6,97,000 पुरूष र 95,000 महिला रहेका छन्। विभागका अनुसार म्यान पावर कम्पनीहरू मार्फत वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा उल्लेख्य कमी आएको छ। नेपाली कामदारका लागि गत वर्ष पनि यूएई सबैभन्दा ठूलो गन्तव्य बनेको छ, जहाँ 1,83,000 भन्दा बढ़ी नेपाली पुगेका छन्। त्यसपछि मलेसिया, साउदी अरबिया, कतारमा धेरै नेपाली गएको विभागले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: some must some food of channel back as bonus found. भरपूर मनोरञ्जन सहित मात्रहरू 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: World Cup, 4 वर्षको

0: कप 2026
1: अब विदेशका खबर. इरानको दक्षिणी पश्चिम खुजिस्तान प्रान्तमा 5 रेक्टर स्केलको भूकम्प गएको छ. जमीनबाट झण्डै 12 किलोमिटर गहिरामा गएको उक्त भूकम्पपछि प्रान्तीय प्रशासनले आपतकालीन चेतावनी जारी गर्दै राहत तथा उद्धार निकायहरूलाई सक्रिय बनाएको छ. खुजिस्तानका गवर्नरका अनुसार प्रभावित क्षेत्रहरूमा टोली पठाइएको छ र क्षतिको विवरण संकलन भइरहेको छ. यता खाड़ी क्षेत्रमा जारी सैन्य टक्रावले अब पानी युद्धको रूप लिएको छ. अमेरिका र इरानले एकअर्काका समुद्रको नुनिलो पानीलाई पिउन योग्य बनाउने प्लान्टहरूलाई निशाना बनाउन थालेका छन्. इरानको होर्मजगान प्रान्तमा अमेरिकी हवाई आक्रमणबाट एउटा ठूलो प्लान्ट पूर्ण रूपमा ध्वस्त भएपछि झण्डै 10,000 नागरिक खानेपानीबाट वञ्चित भएका छन्. यसै गरी कुवेतले पनि इरानमाथि आफ्नो पानी प्रशोधन केन्द्रमा लगातार हमला गरेको आरोप लगाएको छ. पिउने पानीका लागि 90% समुद्रकै पानीमा निर्भर रहने कुवेतले यस्ता संवेदनशील ठाउँमा हुने अवरोधले देशमै संकट आउने चिन्ता जनाएको छ. अत्यावश्यक आपूर्ति प्रणालीलाई हतियार बनाइँदा खाड़ी क्षेत्रका लाखौं सर्वसाधारण प्रभावित हुने भन्दै विश्लेषकहरूले चेतावनी दिएका छन्. अन्त्यमा एउटा खेल खबर. फुटबलको इतिहासकै प्रतिष्ठित फिफा विश्वकपको फाइनल खेल आज राति हुँदैछ. उपाधिका लागि अर्जेन्टिना र स्पेन आम्ने सामने हुँदैछन्. अमेरिकाको न्यूजर्सी स्थित मेटलाइफ रंगशालामा हुने यस ऐतिहासिक भिडन्तमा सर्वाधिक विजेता अर्जेन्टिना ट्रफी रक्षा गर्ने योजनामा छ भने स्पेन सन् 2010 पहिलो पटक विश्व विजेता बन्ने दाउमा छ. कप्तान लियोनल मेस्सीका लागि यो अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि विश्वभरका समर्थकको ध्यान यस प्रतिस्पर्धामा केन्द्रित भएको छ. खेल रोमा संचालनका लागि स्लोभेनियाका 46 वर्षीय रेफ्री इस्लाफको भिन्सुइसलाई मुख्य जिम्मेवारी दिएको छ. अर्जेन्टिना चौथो पटक र स्पेन दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेकाले यस खेललाई मेस्सीको अनुभव र स्पेनको युवा जोस बीचको रोमाञ्चक लड़ाईका रूपमा हेरिएको छ. जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक. झरीसँगै संक्रामक रोगका बिरामी बढ़े. उपत्यकामा हैजाको जोखिम उच्च. पहिरोले पोखराको सेती नदी थुनियो. आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह. देशभर विपदका घटनामा 3 जनाको मृत्यु. चालू वर्षमा बनाइने 166 कानूनको विवरण संसद सचिवालयमा दर्ता. 64 असोज भित्रै पारित गर्ने तयारी. बाल सुधार गृह सुधार संसदीय निर्देशन. बाल बालिकाको खानपान र बस्ने ठाउँ सुधार गर्न आग्रह. तीन दलीय प्रदेश सरकार बनाउन कांग्रेसको बेमती. प्रतिपक्ष विहीन संसदले अस्थिरता बढ़ाउने दावी. एमाले सांसदलाई च्यासलमा प्रशिक्षण. संसदीय भूमिका बलियो बनाउने अभ्यास. इरानमा 5 रेक्टर स्केलको भूकम्प. आपतकालीन चेतावनी जारी. अमेरिका र इरानको सैन्य टक्रावको निशानामा पानी प्रशोधन केन्द्र प्लान्टहरू ध्वस्त हुँदा खाड़ी क्षेत्रमा गम्भीर मानवीय संकटको खतरा. र विश्वकपको फाइनल भिडन्त आज राति. उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच कडा प्रतिस्पर्धा हुँदै. हवस् यसका साथै नेपाली खबर अहिलेलाई यति नै. 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं. बिदा दिनुहोस्. नमस्कार.

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: पहिलो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:04 PM।
2: हेलो हेलो 1 2 3 10।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी M2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावत

0: सहित परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइ राख्ने।
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साइनोबाट साझा खबर।

0: सीआईएमको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्यूब सीआईएम च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिन सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिन र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ़दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: रौता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि जल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँच्नु पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुधे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दै।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्री दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ।
5: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 1,76,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्यूसेक पुगेको हो। पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब परीक्षक हेमराज घिमिरेले सीआईएमसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खोलिएको अवस्था छ। त्यसमा विशेष गरेर जिल्ला प्रहरी कार्यालय सप्तरीले हेर्दा सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूलाई चाहिँ जो छेउछाउमा विशेष गरेर दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू छिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर अहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौं। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम नियन्त्रणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम अर्घाखाँची बाग्लो

0: को पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ, त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ, त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामी चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
0: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गए राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलविरे क्षेत्रमा लेन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन दिएको छ। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-5-50-13-999 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अदक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ्दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अदक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सगुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्ष सहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बासकोटाले उपसमिति को स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विज्ञायकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विज्ञायकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बजे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश

0: समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको पाँच बुझे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मिन विश्वकर्माले भन्नुभयो,
1: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र चौधौं महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, पन्ध्रौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा पन्ध्रौं महाधिवेशनको कार्यपालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन, दिशाविहीन, नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै वहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउने बाट शुरू भएको आरोप लगाउनुभयो। वहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 को उपाधिका लागि आज मध्यराती स्पेन र साबेक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। संतोषी रावल पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन।
2: कम से कम 4 वर्षसम्म त्यसले प्रतिफल नदिनसम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
0: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बढ़िया नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाल्पाको रिद्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी बिरूवा रोपण गरेका छन्।
6: पाल्पाको रिद्दीकोट गाउँपालिका 2 देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढ़ी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिद्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
7: बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यो सुन्ने फलफुलमा बन्न पर्छ।
6: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
2: एक बोट सयको नोट भन्ने कार्यक्रम ल्याएको अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिनसम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
6: रिद्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढ़ी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रूपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
8: अधिक मात्रामा रहेको यहाँको बाँझो चेकालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अनुप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जड़ीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
6: लामो समयदेखि बाँचो रहेका झाड़ी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिद्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जड़ीबुटी उत्पादन मार्फत किसानको आयार्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
9: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ त्यसको वर्ष 50 पाउने र 64 वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
6: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशी नै युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीयवासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिना, पाल्पा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग, रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोपाइटर मधुमाया जीजी, तर होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
17: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100447 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 311 खण्डमा छौं। बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ, यस्तो अवस्थामा अभिभावक चनाख हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बर्खामा कस्तो रोग लाग्न सक्छन्, बालबालिकाको हेरचाह कसरी गर्ने, बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुलले जवाब दिँदै हुनुहुन्छ।
19: मेरो नाम सृष्टि, हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन्, कसरी बस्ने?
20: मेरो नाम युवराज, हामी जस्ता बालबालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बस्ने?
21: नमस्कार, मेरो नाम मनिता, हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय पनि?
22: बालबालिकालाई खास गरी वर्षायाममा झाडा पखाला, ज्वरो आउने समस्याहरू बढी देखिन्छ। अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ, र अर्को चाहिँ रुगाखोकी भनौँ, अब यो रुगाखोकी पनि अहिले पछिल्लो समयमा देखिने समय पनि हो, यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ, र रुगाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ। तसर्थ अब यो जुन रुगाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाखोकीको लक्षणहरू देखिएको छ भने अब घरैमा आराम गराउने, यदि केही गरी थप अब यो लम्बियो, यो रुगाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ।
23: नमस्कार, म सरदानी बौद्धै, आजकल पानी अत्तिने परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला?
21: नमस्कार, मेरो नाम इच्छा, हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने?
22: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ, अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी हाम्रो हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना, अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ, र जुन ज्वरो भन्छौँ, ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बच्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देख्न पनि सुरु भइसकेको अवस्था छ, रुगाखोकी र झाडा पखाला ज्वरो, अनि निरन्तर वर्षात पनि भइरहेको अवस्था छ। हामी विचार पुऱ्याउँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ। हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि यदि केही गरी फलफुलहरू गऱ्यो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ, जस्तो सलादहरू हामीले खाने गर्छौँ, त्यो पनि अब स्वस्थ सफा पानीले मात्र धोएर खानुपर्ने हुन्छ। गोलभेडा जस्तो उदाहरणको लागि, अनि धनियाँहरू भयो, यिनीहरूमा पनि प्रशस्त मात्रामा अब प्रदूषित भनौँ पानीहरू पनि पखालेर लगाएको हुनसक्छ। त्यस्तो अवस्थामा हामीले यतिकै राम्रोसँग नपखाली खाँदाखेरि चाहिँ बिरामी हुन सक्ने सम्भावना रहन्छ। र खानेकुरामा विशेष गरेर अब यो जुन मासुहरू भयो अलिक लामो समयसम्म राख्नु भएन, त्यो भयो भने पनि त्यसबाट ब्याक्टेरियाहरू यो विकसित हुन सक्दछ, त्यो कुरामा पनि हामीले ध्यान दिनु पर्यो। र खानेकुरालाई राम्रोसँग पकाएर खाँदाखेरि सम्भवतः मलाई जहाँसम्म लाग्छ धेरैभन्दा धेरै संक्रमणहरू नष्ट भएर जाने गर्दछ। र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ, बाहिर यदि खाँदै हुनुहुन्छ भने त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो। कतिपय खानेकुरा जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन्, अब धेरै जस्तो त अब त्यो पनि खान मन पराउँछ।

पटक गृह तत्काल सार्न संसदीय समितिको निर्देशन छ। पाल्पामा बाँझो पाखामा हरियाली बनाउने अभियान तीव्र बन्दै गइरहेको छ। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप रहेको छ। एकता कायम राख्न देउवा समूहको पाँच बुधे प्रस्ताव छ। र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दैछन्।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352
3: अहिले रातिको 8 बज्यो 8 PM
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज.

0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने।
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: आज विक्रम सम्वत 2083 साल साउन 4 गते सोमबार, असार शुक्ल सप्तमी सन् 2026 जुलाई 20। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: कड़ा प्रतिस्पर्धाका बीच स्पेनले जित्यो वर्ल्ड कप। रबी सोडिन एकान्तवासले राष्ट्रपतिमा संशय। चोइटिने उत्तर कांग्रेसको असन्तुष्ट पक्ष। संयुक्त सरकार गठन गर्ने प्रस्ताव कांग्रेसद्वारा अस्वीकार। एक वर्षमा विदेशी 8 लाख नेपाली। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले फिफा विश्वकपमा स्पेनले जित्यो अर्जेन्टिनालाई सम्बन्धी शुभ समाचार।
0: अतिरिक्त समयमा फेरान टेरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। न्यू जर्सीमा सम्पन्न फाइनलको निर्धारित 90 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 106 मिनटमा बार्सिलोनाका विंगर

0: टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जीत दिलाए। लुइस डेला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेनले खेलको शुरूआतदेखि नै बल नियन्त्रण र आक्रामक खेलमा प्रभाव जमाएको थियो। स्पेनले अर्जेन्टिनालाई 120 मिनटको खेलमा दुईवटा मात्र प्रहार गर्न दिँदै लगातार दबावमा राखेको थियो। निर्धारित समय सकिनु अघि चेल्सीका मिडफिल्डर एन्जो फर्नाण्डेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा दबाव बढ़ाएको थियो। खेल सकिएपछि पनि मैदानको अवस्था तनावपूर्ण बन्यो। लियान्ड्रो पेरेडेसले गाभी र एरिक गार्सियालाई धकेलेपछि दुवै टोलीका खेलाड़ी बीच विवाद भएको थियो। उक्त घटनापछि पेरेडेसले रातो कार्ड पाएका थिए। उपाधि वितरण समारोहमा स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गरिएको छ। रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाड़ी समेत घोषित भएका छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसी उपविजेताको पदक लिन जाँदा भावुक देखिएका थिए। उनको सम्मानमा रंगशालामा उपस्थित समर्थकहरूले ताली बजाएका थिए, तर लगातार दोस्रो पटक विश्वकप जित्ने मेसी र अर्जेन्टिनाको सपना भने पूरा हुन सकेन। यस जितसँगै स्पेनले सन् 2010 पछि पहिलो पटक समग्रमा दोस्रो पटक पुरूष विश्वकपको उपाधि जितेको हो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शनिबार दिउँसो काभ्रेको धुली खेल स्टेट दूषित थानी रिसोर्टमा विदा मनाउन भन्दै गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डाक्टर सोडी मुवागले आइतबार दिउँसै काठमाडौँ फर्के। दुई नेता बीचको 24 घण्टा लामो एकन्तवासले राष्ट्रपति पार्टीदेखि सरकारसम्म नयाँ तरंग ल्याएको छ। वाग्लेको समेत लगानी रहेको रिसोर्टमा लामो समय बिताएका रवि सोडीबीच के विषयमा संवाद भयो भन्ने आधिकारिक धारणा नेताहरूले सार्वजनिक गर्न चाहेका छैनन्। यद्यपि उनीहरूको लामो छलफलले प्रधानमन्त्री बालेन्द्र शाह बालेन र उनको टीमलाई छस्काएको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्ले बीचको सम्बन्धमा देखिएको चिसोपनलाई रवि सोडी एकान्तवासले शक्ति संघर्षको अवस्था आएको संकेत गरेको छ। सरकारको कार्यशैलीलाई लिएर राष्ट्रपतिभित्र असन्तुष्टि चुलिएका बेला भएको यो रिट्रिटले राजनीतिमा नयाँ संशय जन्माएको छ। यसलाई पार्टी र सरकार संचालन संयन्त्रभित्र अर्थपूर्ण ढंगले हेरिएको छ। लामो छलफलमा अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष तीनवटा विकल्प अघि सारेको स्रोतको दावी छ। प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्ने, सरकारलाई पार्टीले लगाम लगाउनुपर्ने, प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिने लगायतका विषयमा छलफल भएको जनाइएको छ। त्यस्तै सरकारका कारण पार्टीलाई अप्ठ्यारो पर्नु हुँदैन, कमजोरी भए सच्याएर जानुपर्छ, यो सरकारलाई असफल हुने र नागरिकलाई अप्ठ्यारो पर्ने गरी काम गर्ने कुनै छूट छैन भन्दै राष्ट्रपतिका नेता मनिष झाले बताएका छन्। उक्त भोटमा अन्य कोही नेता भने सहभागी थिएनन्। अर्थमन्त्रीको कार्य सम्पादनप्रति प्रधानमन्त्री बालेनले सभापति लामिछानेसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। लामिछानेले भने प्रधानमन्त्रीको सचिवालयका कतिपय सदस्यलाई हटाउनुपर्ने सुझाव दिएका छन्। असार 28 गते सभापति लामिछाने र प्रधानमन्त्री बालेनबीच भएको 4 घण्टा लामो छलफलमा सरकार संचालनको कार्यशैली र सार्वजनिक रूपमा सरकारप्रति देखिएको असन्तुष्टिका सन्दर्भमा कुराकानी भएको थियो। उक्त एजेण्डामा प्रधानमन्त्री बालेनले अर्थमन्त्रीको कार्य सम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै फिर्ता बोलाउनु पर्ने बताएका थिए। यद्यपि सभापति लामिछानेले भने 3 महिनामै हतार गरेर मन्त्रीहरू फिर्ता बोलाउँदा सरकारबारे नकारात्मक सन्देश जाने भन्दै रोकेका थिए। सोही भेटवार्तामा बालिनले सोडिमसँगै कानून मन्त्री सविता गौतम र महान्यायाधिवक्ता नारायण दत्त कडेललाई समेत हटाउन रविसँग आग्रह गरेका थिए। लामिछानेले पनि प्रधानमन्त्री बालिनको सचिवालयका केही सदस्य फेर्नुपर्ने बताएका थिए। यसअघि पार्टी नेतृत्व र सरकारको नेतृत्वबीच टसल बढ़ने देखिएको छ। त्यसैलाई व्यवस्थापन गर्न पनि सभापति लामिछाने अर्थमन्त्री वाग्लेसँगै काठमाण्डु बाहिर निस्केको हुन सक्ने आकलन गरिएको छ। अर्थमन्त्री वाग्ले प्रधानमन्त्रीबाट आवश्यक समन्वय हुन नसकेको गुनासो पार्टी नेतृत्वमा गर्दै आएका थिए। प्रधानमन्त्री शाहले गत असार 25 गतेदेखि श्रृंखलाबद्ध रूपमा उद्योगी व्यवसाय र निजी क्षेत्रका अगुवासँग छलफल गरिरहेका छन्। तर ती कुनै पनि भेटमा अर्थमन्त्री वाग्लेलाई राखिएको छैन। यसले उनीहरूको तिक्तता सतहमा देखिएको छ। रवि सोडिम एकान्तवासले तरंग शीर्षकमा आजको मध्याह दैनिकमा यो खबर छ।
3: चोइटी नै उद्धत कंग्रेस शीर्ष नेता शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपाली कंग्रेसका नेताहरू आन्तरिक विवाद व्यवस्थापन गर्नभन्दा अलग अलग बाटो समाउन उद्धत देखिएका छन्। विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर दुई कित्तामा बाँडिएका नेताहरू पार्टीका संस्थापक मध्येका एक बीपी कोइरालाको स्मृति दिवसकै दिन पारेर अलग अलग बाटो समाउने तयारीमा छन्। विशेष महाधिवेशनसँगै पार्टी विभाजित भइसकेको दुवै पक्षका नेताहरूको बुझाइ छ। तर विभाजनको आरोप आफूमाथि नलागोस् भन्नेमा दुवै पक्षका नेता सजग छन्। एकताका लागि एकले अर्कोलाई बाधक देखाउँदै आएका छन्। संस्थापन पक्षका नेताहरू 15 महाधिवेशन तयारीमा जुटेपछि इतर पक्षले छुट्टै कार्यालय स्थापना गरेको छ। 6 गते बीपी स्मृति दिवसका दिन छुट्टै कार्यक्रमको तयारी गरेको इतर पक्ष सोही दिन राष्ट्रिय भेला घोषणा गर्ने तयारीमा छ। इतर पक्षले प्रज्ञा भवन कमलादीमा कार्यक्रम आयोजना गरेको छ। पार्टी एकताका लागि निरन्तर प्रयास, हदैसम्मको लचकता, संवाद र धैर्य राख्दै पनि संस्थापन पक्षबाट सार्थक पहल नभएको इतर पक्षको आरोप छ। इतर पक्षले राष्ट्रिय राजनीति अनपेक्षित र अप्रत्याशित बाटोमा गइरहेको जनाउँदै संस्थापन पक्ष पार्टी एकता गर्नुको साटो सहकर्मी र अन्य दललाई समेत सार्वजनिक मंच मार्फत चिढ़्याउन अग्रसर भएको आरोप लगाएको छ। इतर पक्षले पार्टी एकताका लागि 14 महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति समायोजन गर्नुपर्ने माग राखेको छ। उसले दुवै कार्य समितिलाई समायोजन गरी गगन कुमार थापाको नेतृत्वमा पूर्णता दिनुपर्ने शर्त राखेको छ। संस्थापन पक्ष भने यो शर्त मान्न तयार देखिएको छैन।
2: नेपाली कांग्रेसले प्रदेशमा प्रमुख तीन दल मिलेर संयुक्त सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेको छ। कांग्रेसले प्रदेश सभामा रहेको प्रमुख दलहरू नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँग मिलेर संयुक्त सरकार नबनाउने स्पष्ट अडान राखेको हो। प्रमुख दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्ष विहीन हुने भन्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असहमति जनाएका छन्। सभापति थापाले कांग्रेसले प्रत्येक ओडाबाट चयन हुने प्रतिनिधि मध्ये 30 वर्ष मुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताउनु भएको छ भने सबै निर्वाचन क्षेत्रबाट 35 वर्ष मुनिका कम्तीमा तीनजना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको उल्लेख गर्दै यसपटक पार्टीको वैधानिक

0: हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौं। गगन थापाको भनाइ छ। त्यस्तै 35 वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट 3 महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने गरी अहिले थपेर 31 बनाएको र त्यहाँ 3 साथीहरू 35 वर्षभन्दा मुनिको रहेको पनि जानकारी दिएका छन्। सभापति थापाले नेपाली जनताले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको सन्त नेताको उपाधि कहिले ननासिने समेत बताएका छन्। संयुक्त सरकार गठन गर्ने प्रस्तावमा कांग्रेसको अस्वीकार शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 23 र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कार्यवाही सिफारिशबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अलपत्र परेको छ। समितिका पदाधिकारीले 25 असारमै गृहमन्त्री सुधन गुरूङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए तर उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भन्ने जवाफ दिए। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै पाएको छैन। मन्त्रालयका एक अधिकारीका अनुसार समिति संयोजक प्रेमराज कार्की सहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरू बसेर छलफल भएको थियो। त्यसक्रममा गृहमन्त्री गुरूङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरू प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताएका थिए। उहाँले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने समय मिलाउने भन्नुभएको थियो तर त्यसपछि कुनै खबर आएन। ती अधिकारीले भने समितिले अध्ययन गरी प्रतिवेदन बुझाउने म्याद भने 22 असारमै सकिएको छ। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले समितिले प्रतिवेदन बुझाएको सन्दर्भमा आफूसँग कुनै जानकारी नभएको बताइन्। प्रतिवेदनबारे मलाई कुनै जानकारी छैन। प्रधानमन्त्री कार्यालयतिरै वा समितिलाई समितिमा बुझ्नु पर्ला उनले भनिन्। समितिका एक सदस्यका अनुसार जेएनजी आन्दोलनमा खटिएका प्रहरी कर्मचारीलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधार नदेखिएको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भने सिफारिश गरेको छ। प्रतिवेदनबारे गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको उनले जानकारी दिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले 23 भदौमा कर्फ्यू जारी हुनु अगावै 4 घण्टासम्म पनि प्रदर्शनकारी र सुरक्षा निकायबीच भिडन्त भए पनि रोक्न पहल नगरेको निष्कर्ष निकालेको थियो। सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय संसदमा पार्टी र आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी रचनात्मक तथा जनमुखी बनाउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय मुख्यालयमा आइतबार आयोजना गरिएको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, संसदमा खेल्नुपर्ने भूमिका र आगामी रणनीतिका बारेमा विस्तृत रूपमा स्पष्ट पारेका छन्। एमाले संसदीय विभागले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रममा विशेष गरी संसदमा सांसदहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी, संसदीय अभ्यासका नियमहरू तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनका विषयमा छलफल भएको थियो। मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई स्पष्ट मार्ग निर्देशन गर्न यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अहिले सड़क र संसद दुवै मोर्चाबाट संघर्षको मैदानमा रहेको बताएका छन्। उनले देशको वर्तमान राजनीति दिशाहीन, नीतिविहीन र स्थितिविहीन अवस्थामा पुगेको भन्दै यसलाई सही बाटोमा ल्याउन एमाले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता पनि औल्याएका छन्। त्यस्तै प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अस्वाभाविक रूपमा उदाएको रासपाको भविष्य र यसले ल्याएको राजनीतिक तरंगका विषयमा विश्लेषण गरेका थिए।
1: इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव, कान्तिपुर दैनिकमा खबर छ। खरीमाया घलेलाई इराकको स्वशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट गत शुक्रबार दिउँसो 2 बजे भिडियो कल आयो जहाँ नचाहेको दृश्य हेर्नु पर्यो। उनका एकमात्रै सन्तान 38 वर्षीय छोरा लेखमानको अन्त्येष्टि देखाउन त्यहाँ रहेका नेपालीले उनलाई सम्पर्क गरेका थिए। अर्बिलको गोयर स्थित चिहानमा खाल्डो खनेर शव पुरिरहेको दृश्य खरीमाया परिवारले लमजुङको दोर्दी